0: शारीरिक रूपमा सक्रिय भए पनि अत्यधिक थकनबाट जोगिन आवश्यक छ। अब दोस्रो राशि वृष राशि। वृष राशि हुने व्यक्तिहरूको लागि आज केही विषय गुप्त रूपमा समाधान गर्नुपर्ने परिस्थिति रहेको छ। विगतमा रोकिएका कामलाई पुनः अघि बढाउने अवसर पनि रहेको छ। खर्चको मात्रा बढ्न सक्ने भएकाले आमदानी अनुसार योजना बनाउन उचित हुनेछ। टाढाको व्यक्तिबाट आवश्यक सहयोग र सूचना आउन सक्छ। कार्यस्थलमा अरूको कुरामा धेरै निर्भर हुँदा समस्या आउन सक्छ। मानसिक शान्तिका लागि एकान्तमा समय बिताउँदा निकै राम्रो हुनेछ। आज निद्रा र खानपानमा लापरवाही नगर्दा निकै राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब तेस्रो राशि मिथुन राशि। मिथुन राशि व्यक्तिको लागि आज मित्र तथा सहकर्मीको सहयोगले नयाँ बाटो खोल्नेछ। समूहगत काममा तपाईँको भूमिका प्रभावकारी बन्नेछ। व्यापारमा नयाँ ग्राहक थपिने सम्भावना पनि रहनेछ। आमदानीका लागि गरिएको प्रयासले अपेक्षित परिणाम दिन सक्छ। सामाजिक भेटघाटबाट महत्वपूर्ण परिचय बन्नेछ। प्रेम सम्बन्धमा फुलेर आफ्ना भावना राख्दा आत्मीयता बढ्नेछ। लामो समय एउटै काममा बस्दा थकान बढ्न सक्ने भएकाले बीच बीचमा विश्राम लिन आवश्यक छ। अब चौथो राशि कर्कट राशि। कर्कट राशि निमित्तको लागि आज कार्यक्षेत्रमा जिम्मेवारी बढ्ने सम्भावना रहनेछ। आफ्नो क्षमता देखाउने अवसर पनि प्राप्त हुनेछ, जसले गर्दा आत्मविश्वास थपिनेछ। उच्च अधिकारी अथवा प्रभावशाली व्यक्तिसँगको संवाद निकै उपयोगी बन्नेछ। व्यवसायमा नयाँ योजना अघि बढाउने वातावरण तय हुनेछ। घर परिवारमा आवश्यक वस्तु खरिद गर्नुपर्ने अवस्था रहेको छ। सामाजिक प्रतिष्ठासँग सम्बन्धित विषयमा सावधानीपूर्वक कदम चाल्नुहोला। मानसिक दबाव कम गर्न कामको प्राथमिकता निर्धारण गर्दा निकै राम्रो हुनेछ। अब पाँचौं राशि सिंह राशि। सिंह राशि व्यक्तिहरूको लागि आज भाग्य पक्षबाट राम्रो साथ मिल्नेछ। अध्ययन तालिम अथवा नयाँ ज्ञान हासिल गर्ने काममा रुचि बढ्नेछ। टाढाको यात्रा र अथवा बाहिरी क्षेत्रसँग सम्बन्धित कामबाट फाइदा हुनेछ। धार्मिक तथा सामाजिक गतिविधिमा सहभागी हुने अवसर मिल्नेछ। कार्यालयमा वरिष्ठ व्यक्तिको सुझावले महत्वपूर्ण निर्णय लिन सहज हुनेछ। आर्थिक पक्षमा सुधार आउनेछ। परिवारमा सुखद समाचारले उत्साह बढाउने सम्भावना रहेको ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब छैटौं राशि कन्या राशि। कन्या राशि हुने व्यक्तिहरूको लागि आज आर्थिक तथा गोप्य प्रकृतिका विषयमा सजग रहनुपर्नेछ। ऋण लगानी अथवा साझेदारीसँग सम्बन्धित कागजातमा विशेष ध्यान दिनुहोला। अचानक खर्चको भार थपिन सक्ने देखिएको छ। कार्यस्थलमा अरूको कमजोरी समेत सम्हाल्नु पर्ने परिस्थिति रहेको छ। आफ्नो निजी योजना सबै सामु सार्वजनिक नगर्दा राम्रो हुनेछ। दाम्पत्य जीवनमा सानो विषयलाई ठूलो नमनाउनुहोला। स्वास्थ्यका लागि मसलेदार भोजन कम गर्दा निकै राम्रो हुनेछ। आज जे काम गर्दा पनि सजग भएर मात्रै गर्नुहोला। अब सातौं राशि तुला राशि। तुला राशि हुने व्यक्तिहरूको लागि आज सहकार्यबाट उपलब्धि हात पर्ने दिन रहेको छ। जीवनसाथी अथवा व्यावसायिक साझेदारीको सहयोगले महत्वपूर्ण काम अघि बढ्नेछ। नयाँ सम्झौता अथवा कारोबारी प्रस्ताव आउन सक्छ। कार्यालयका सहकर्मीको विश्वास जित्न सक्नुहुनेछ। आर्थिक रूपमा लाभको सम्भावना देखिए पनि जोखिमको मूल्यांकन गरेर मात्रै अघि बढ्नुहोला। प्रेम सम्बन्धमा सकारात्मक परिवर्तन आउने देखिएको छ। यात्राका क्रममा समय र सामानको सुरक्षामा विशेष ध्यान दिन आवश्यक छ। अब आठौं राशि वृश्चिक राशि। वृश्चिक राशि हुने व्यक्तिहरूको लागि आज मेहनतको प्रतिफल प्राप्त गर्ने अवसर मिल्नेछ। प्रतिस्पर्धात्मक कार्यमा आफ्नो क्षमता प्रमाणित गर्न सक्नुहुनेछ। कार्यालयमा लामो समयदेखि रोकिएका जिम्मेवारी टुङ्गिनेछ। व्यापारमा कारोबार बढ्ने संकेत पनि रहेको छ। आमदानीमा सुधार भए पनि खर्च पनि सँगसँगै बढ्न सक्छ। सहकर्मी अथवा कर्मचारीसँग व्यवहार गर्दा कठोर भाषा प्रयोग नगर्नुहोला। स्वास्थ्यका लागि नियमित व्यायाम तथा पर्याप्त आराम निकै उपयोगी हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब नवौं राशि धनुराशि। धनुराशि व्यक्तिहरूको लागि आज सृजनशील सोचले राम्रो परिणाम दिनेछ। अध्ययन लेखन कला तथा बौद्धिक क्षेत्रमा लागेका व्यक्तिले क्षमता देखाउन सक्नेछन्। सन्तानको प्रगतिबाट तपाईँको मन खुसी हुनेछ। प्रेम सम्बन्धमा नयाँ ऊर्जा थपिनेछ। मनोरञ्जन अथवा घुमघामको अवसर आउनेछ। आर्थिक निर्णयमा भावना भन्दा व्यावहारिक पक्षलाई प्राथमिकता दिनुहोला। नयाँ काम शुरू गर्ने सोचमा हुनुहुन्छ भने आवश्यक तयारी पूरा गरेर मात्रै अघि बढ्दा निकै राम्रो हुनेछ। अब दशौं राशि मकर राशि। मकर राशि निमित्तका लागि आज घर परिवारका विषयमा विशेष ध्यान केन्द्रित हुनेछ। घरायसी कामलाई व्यवस्थित गर्न तपाईँको पहल प्रभावकारी बन्नेछ। सम्पत्ति अथवा घरसँग सम्बन्धित योजनामा सकारात्मक परिवर्तन हुनेछ। कार्यक्षेत्रको व्यस्तताका कारण परिवारलाई समय दिन निकै कठिन हुनेछ। समन्वय गर्न आवश्यक छ। आर्थिक अवस्था सामान्य रहनेछ। बुबा आमा अथवा ज्येष्ठ व्यक्तिको आशीर्वाद र सुझाव निकै उपयोगी बन्नेछ, जसले महत्वपूर्ण काम सम्पादन हुनेछ। रिसको अवस्थामा निर्णय लिनबाट बच्दा निकै राम्रो हुनेछ। अब एघारौं राशि कुम्भ राशि। कुम्भ राशि व्यक्तिको लागि आज सम्पर्क र संचारका माध्यमबाट महत्वपूर्ण काम बढ्नेछ। आफन्त अथवा साथीभाइको सहयोगले रोकिएको प्रक्रिया अघि बढ्न सक्छ। लेखन पत्रकारिता व्यापार तथा संचार सम्बन्धी काममा सफलता मिल्ने सम्भावना रहेको छ। छोटो दूरीको यात्रा निकै फलदायी बन्नेछ। आर्थिक रूपमा सानो लाभ प्राप्त हुनेछ। भाइ बहिनी तथा नजिकका व्यक्तिसँग आत्मीयता बढ्नेछ। सवारी चलाउँदा गति नियन्त्रणमा राख्न विशेष हितकर हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। राशिफलको अन्त्यमा मीन राशि। मीन राशि हुने व्यक्तिहरूका लागि आज आर्थिक विषय केन्द्रमा रहनेछन्। बोलीको प्रभाव बलियो भएकाले सही ढंगले कुरा राख्दा आफ्नो पक्षमा वातावरण बनाउन सकिनेछ। पुरानो रकम उठ्ने अथवा नयाँ आमदानीको स्रोत बारे जानकारी मिल्नेछ। व्यापार व्यवसायमा ग्राहकको विश्वास जित्न सक्नुहुनेछ। परिवारभित्र महत्वपूर्ण विषयमा सहमति जुटाउन सक्नुहुनेछ। अध्ययनमा रुचि बढ्नेछ र नयाँ सिप सिक्ने अवसर पनि तपाईँलाई मिल्नेछ। खानपान र दिनचर्यामा अनुशासन कायम राख्दा निकै राम्रो हुनेछ। राशिफल बारे जानकारी सँगै अब लागू आजको साइज यात्राका लागि महत्वपूर्ण हुनेछ। सूर्य सिंह राशिमा, चन्द्रमा वृष राशिमा रहनेछन्। त्यसैले पूर्व र दक्षिण बाहेक अन्य दिशाको यात्रा आज नगर्दा राम्रो हुनेछ। आज शुक्रबार परेकाले पश्चिमतर्फको यात्रा गर्दै नगर्नुहोला। आज पश्चिम र उत्तरतर्फको यात्रा तपाईँलाई बाध्यतावश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर आजको शुभ बेला पारेर यात्राको थालनी गर्न सक्नुहुनेछ। धार्मिक उपायमा अमला सखर गुँद अथवा दही खाएर आजको शुभ बेला पारेर यात्राको थालनी गर्दा राम्रो हुनेछ। यस्तै अर्को धार्मिक उपायमा घर नजिकै रहेको शिवालय देवालय एवं देवी देवताका मन्दिरलाई दाहिना पारेर परिक्रमा गरी आजको शुभ बेला पारेर यात्राको थालनी गर्नुभएमा तपाईँलाई यात्रा दोष लाग्ने छैन, यात्रा सफलतापूर्वक सम्पन्न हुनेछ। अब आजको शुभ लाभ अमृत बेला अर्थात शुभ लाभादी बेला बिहानमा 5:34 7:12 चर बेला रहनेछ। बिहानमा 7:12 8:51 लाभ बेला रहनेछ। लाभ बेलामा आर्थिक कारोबार गर्दा राम्रो हुनेछ। बिहानमा 8:51 10:29 अमृत बेला रहनेछ। अमृत बेला सबैभन्दा राम्रो बेला भएकाले यो समयमा राम्रा काम महत्वपूर्ण काम यसरी गर्न छुटेका र थाती रहेका काम सम्पन्न गर्दा राम्रो हुनेछ। बिहानमा 10:29 12:08 काल बेला रहनेछ। काल बेला सबैभन्दा खराब बेला भएकाले यो समयमा कुनै पनि काम तथा कर्म र यात्रा पनि नगर्दा राम्रो हुनेछ। मध्याहमा 12:08 दिनमा 1:46 शुभ बेला रहनेछ। शुभ बेलामा यात्रा र नयाँ कामको शुभारम्भ गर्न सक्नुहुनेछ। दिनमा 1:46 3:25 रोग बेला रहनेछ। दिनमा 3:25 5:03 समय उद्वेग बेला रहनेछ भने दिनमा 5:03 6:41 समय फेरि चर बेला रहनेछ। शुभ लाभादी बेलाको रात्रितर्फ लागौं। साँझमा 6:41 8:03 लाभ बेला रहनेछ। साँझमा 8:03 9:25 अमृत बेला, राति 9:25 10:46 काल बेला रहनेछ। राति 10:46 12:00 शुभ बेला, राति 12:00 1:30 रोग बेला रहनेछ। राति 1:30 2:51 उद्वेग बेला, राति 2:51 4:13 चर बेला रहनेछ भने राति 4:13 भोलि बिहानमा 5:34 समय फेरि लाभ बेला रहनेछ। यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ बेला राम्रो हुनेछ, लाभ बेला भन्दा अमृत बेला सबैभन्दा राम्रो हुनेछ। त्यसैले जे काम गर्दा पनि शुभ लाभ र अमृत बेला पार्नुहोला, काल बेला छल्नुहोला। अब अन्तिममा आजको राहुकाल अर्थात सबैभन्दा खराब समय बिहानमा 10:30 मध्याहमा 12:00 समय राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ। यो समयभित्र यात्रा लेनदेन ठूलो लगानी नयाँ निर्णय महत्वपूर्ण कामको थालनी केही पनि नगर्नुहोला।
1: हवस् त, सफलतामा राशिफल आजलाई यति नै। भोलि पुनः भेट हुने नै छ। सूचना शिक्षा र मनोरञ्जनका लागि रेडियो सफलता 103.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छिउँ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्कि हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बस्न बच्चा जमिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
5: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
6: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला। यो बुढीलाई केही चिन्तै छैन भने
7: होइन के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्ति राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
6: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
7: हजुर, हामी कहाँ सत्यनारायण रुद्री वर्तबन्ध विवाह चौरासी सप्ताह एक लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
6: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी मोबाइल नम्बर 9846054635 9464843853।
8: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
9: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
8: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
9: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
8: विपदमा परेकालाई सम्मान पूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
9: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
8: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9556011 86, 9546035111। सम्पर्क नम्बर फेरि एकपटक 9546035111।
10: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 6 बजेको छ।
11: रेडियो सफलता 103.4 मेगाहर्ज।

नमस्कार, जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्जले तयार पारेको बिहान 6 बजेको खबर संगालोमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालोको शुरूमा मुख्य खबरका शीर्षकहरू। आज श्रीकृष्ण जन्माष्टमी, श्रद्धा भक्ति पूर्व श्रीकृष्णको पूजा आजा गरी मनाइदिए। भादौ 23 गते देश पर सार्वजनिक विदा, रसुव बारिका मृतकको सम्मानमा सोमबार राष्ट्र शोक, सन्तानेश्वर महादेव मन्दिरमा महायज्ञ जारी, 2 दिनमै 85 लाख संकलन। रसुवामा शंकर परवीन भएका पोखराका छमप्रकाश र मनु सम्पर्कमा, कास्कीमा निर्माणधीन विकास आयोजनाका समस्या सुल्झाउन जिल्ला समन्वय समितिको सक्रियता, पोखराका कथावाचक पण्डित भास्कर कमलनायन गौतमलाई मातृशोक। गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिन एमालेको आग्रह, कांग्रेसको इतर समूहद्वारा 15 औं महाधिवेशनको कार्यतालिका अनुमोदन। बाढ़ीबाट क्षति भएका मध्ये हालसम्म 25 अर्ब 87 करोड़को बीमा दावी, यदिको विकासका लक्ष्यलाई अगाडि बढ़ाउन लगानी गर्न संयुक्त राष्ट्र संघको आह्वान। र एसीसी प्रिमियर कपका नेपालको लगातार दोस्रो जित, मलेसिया 6 विकेटले पराजित। प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ। ज्ञान योग, कर्मयोग र भक्ति योगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापर युगको अन्त्यतिर भाद्र शुक्ल अष्टमीको मध्यरातमा भएको सम्झनामा आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिन्छ। दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान विष्णुको 8 औं गर्भका रूपमा श्रीकृष्णको जन्म भएको धर्मशास्त्रहरूमा उल्लेख छ। कंसको अत्याचारबाट मानव जातिलाई मुक्ति दिन वासुदेव र देविकाको 8 औं गर्भबाट भगवान विष्णुको 8 औं अवतारका रूपमा आजका दिन भगवान श्रीकृष्ण जन्म भएको धार्मिक विश्वास रहिआएको छ। अन्याय अत्याचार दानवी प्रविधि

कार्यक्रम बसेर श्रीकृष्णको भक्ति संगीत गुजाउने गर्दछन्। यसो गरेमा श्रीकृष्ण प्रसन्न भई मनोकामना पूरा गर्ने धार्मिक विश्वास रहिआएको छ। यसैबीच पोखराको डेमसाइड स्थित ऐतिहासिक श्रीकृष्ण मन्दिरमा भदौ 19 गते शुक्रबार आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदैछ। फेवताल किनारमा रहेको यो पुरानो मन्दिरमा जन्मोत्सव मनाउन बिहानैदेखि मध्यरातसम्म विभिन्न धार्मिक कार्यक्रम तय गरिएको छ। मन्दिर संचालक समितिका सचिव रमेश राज पौडेलले यो दिन बिहान 5 बजेदेखि नै पूजा आराधना शुरू हुने जानकारी दिनुभयो। जन्माष्टमीको अवसरमा मन्दिरमा संगीतात्मक कथा प्रवचन भजन कीर्तन र प्रसाद ग्रहणका कार्यक्रम हुनेछन्। पण्डित दीपक सापकोटा र ज्योतिष पण्डित हीरामणि पौडेल शास्त्रीले संगीतका साथ कथा वाचन गर्ने तय भएको छ। साँझ 7 बजे विशेष सन्ध्या महाआरती आयोजना गरिनेछ। मध्यरात 12 बजे श्रीकृष्ण जन्माष्टमीको मुख्य पूजा गरेपछि कार्यक्रम समापन हुने आयोजकले बताएको छ। पर्वलाई व्यवस्थित रूपमा सम्पन्न गर्न मन्दिर समितिले विभिन्न उपसमिति बनाएको जिम्मेवारी बाँडफाँड गरेको छ। साँझ 24 गते भइसकेको बैठकले भदौ 6 हेमन्त अधिकारी र सचिव रमेश राज पौडेललाई प्रचार प्रसार तथा अतिथि सत्कारको जिम्मेवारी सुम्पिएको छ। आर्थिक व्यवस्थापन र दान संकलनको नेतृत्वको साथी देवीलाल अधिकारीले गर्नुहुनेछ। यस्तै कथा प्रवचन र भजन उपसमितिको संयोजकमा पण्डित दीपक सापकोटा रहनु भएको छ। विभिन्न सामाजिक संस्थाहरूले पनि कार्यक्रमको व्यवस्थापनमा सहयोग गर्ने भएका छन्। भोजन तथा प्रसादको व्यवस्थापन अधिकारी समाज धानले गर्नेछ। डेम साइड टोल विकास समिति र एकता मार्ग आमा समूहले मन्दिरको सरसफाई गर्ने जिम्मा लिएका छन्। भक्तजनको भीड़ व्यवस्थापन र सहयोगका लागि डेम साइड क्लब र पुलचोक क्लबका स्वयंसेवक परिचालन गरिनेछन्। स्वास्थ्यमा समस्या देखिए तत्काल उपचार गर्न विभूति हेल्थ केयर प्रणाली र नमस्ते हस्पिटलसँग समन्वय गरिएको सचिव पौडेलले बताउनुभयो। मन्दिर संचालन समितिले जन्माष्टमीको अवसरमा हुने सन्ध्या महाआरतीमा सहभागी हुन सबै भक्तजनलाई आह्वान गरेको छ। छिमेकी टोलवासी र अन्य धर्मावलम्बीलाई कथा श्रवण तथा पूजामा सहभागी भई कार्यक्रम सफल बनाउन आग्रह गरिएको छ। सरकारको आगामी भदौ 23 गते देशभर सार्वजनिक बिदा दिने निर्णय गएको छ। अघिल्लो वर्ष भदौ 23 र 24 गते भएको जयन्ती शहीद दिवसको अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो। बिहिबार बसेको मन्त्री परिषद बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता पोखरेलले अघिल्लो वर्ष भदौ 23 र 24 गते भएको जयन्ती शहीद दिवसको अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय भएको छ। यसै गरी सरकारले रसुवा बाढ़ीबाट ज्यान गुमाएकाहरूको सम्मानमा राष्ट्रिय शोक मनाउने निर्णय समेत गरेको छ। बाढ़ीबाट ज्यान गुमाएकाहरूको 13 दिनको पुण्यतिथिका दिन राष्ट्रिय शोकको घोषणासहित सोमबार राष्ट्रिय शोक मनाउने निर्णय मन्त्री परिषदले गरेको छ। उक्त दिन देशभरका सरकारी कार्यालय तथा विदेश स्थित नेपाली नियोगहरूमा राष्ट्रिय झण्डा आज झुकाउने निर्णय गरिएको प्रवक्ता पोखरेलले बताउनुभयो। बाढ़ीबाट ज्यान गुमाएकाहरूप्रति सम्मान व्यक्त गर्न सरकारले यस्तो निर्णय लिएको हो। पोखरा महानगरपालिका वडा नम्बर 5 पर्साई स्थित धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सन्तानेश्वर महादेव मन्दिर पुननिर्माणका लागि आयोजित श्रीमद भागवत महापुराण ज्ञान सप्ताह ज्ञान महायज्ञ जारी छ। महायज्ञको दोस्रो दिन भाइबारसम्ममा करिब 85 लाख रूपियाँ संकलन भएको छ। पर्साङ वैजता पार्क स्थापन समिति अध्यक्ष शिवप्रसाद पराजुलीका अनुसार महायज्ञमा सन्तानेश्वर महादेव मन्दिर संरक्षक परिवारका दाता सुरेश चन्द्र कोइराला, शान्ति कोइराला, सूर्य कोइराला, लक्ष्मण प्रसाद कोइराला र सुभाष चन्द्र कोइरालालाई 35 लाख रूपियाँ सहयोग प्राप्त भएको छ। यस्तै मन्दिर व्यवस्थापन समिति अध्यक्ष पराजुली सहित श्री राम पराजुली, सम्मु पराजुली, पुरूषोत्तम पराजुली र विश्वनाथ पराजुलीबाट 1,10,06,000 रूपियाँ संकलन भएको छ। यस्तै समाजसेवा सेवी हेडम्ब प्रसाद कोइराला तथा परिवारजनबाट 3,15,000, भरतराज पौडेलबाट 25,900, सूर्यप्रसाद पराजुलीबाट 25,525 रूपियाँ र गजेन्द्र जयसवालबाट 25,101 रूपियाँ सहयोग प्राप्त भएको आयोजकले जनाएको छ। यसै गरी मन्दिर व्यवस्थापन समितिका कार्य समिति व्यवस्थापन समिति र शुभेच्छुकबाट 30 लाख रूपियाँ सहयोग प्राप्त भएको प्रचार प्रसार समिति संयोजक लक्ष्मण बरालले बताउनुभयो। प्राकृतिक विपत्तिमा ज्यान गुमाएका घाइते तथा विपत्ताको सम्झना र विश्व शान्तिको कामना सहित आयोजना गरेको महायज्ञ भदौ 25 गतेसम्म सञ्चालन हुन्छ। श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर शुरू गरेको महायज्ञमा विभिन्न दोबीलाल संगीतमय संगीत, श्रीमद भागवत तथा प्रवचन तथा
धार्मिक कार्यक्रम संचालन भइरहेका छन्। माइकेका प्रमुख वाचक पण्डित दीपक प्रसाद पौडेल रहेका छन्। माइकेबाट संकलित रकम मन्दिर पुननिर्माणमा प्रयोग गरिने र केही रकम बाढ़ी पीड़ित राहत कोषमा जम्मा गरिने आयोजकले जनाएको छ। धार्मिक आस्था, सामाजिक एकता र सामुदायिक सहभागिताको उत्सवका रूपमा अघि बढ़ाइएको महायज्ञ मार्फत मन्दिरलाई कलात्मक र आकर्षक स्वरूप

0: निर्माण गर्न लक्ष्य राखिएको छ। सन्तानेश्वर महादेव मन्दिरलाई चार ढोका र पञ्चमुखी शिवलिङ्ग सहितको विशाल शिवालयका रूपमा निर्माण गरी धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य समेत राखिएको छ। मन्दिर निर्माणका लागि प्राप्त सहयोग पारदर्शी रूपमा सार्वजनिक गर्ने र दातालाई योगदान अनुसार सम्मान गर्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ। सन्तानेश्वर महादेवलाई सन्तान प्राप्तिको वरदान दिने प्रेताका रूपमा पूजा गर्ने धार्मिक विश्वास छ। मन्दिरको गर्भगृहमा एउटै शिलाका तीन भागलाई सन्तानेश्वर महादेव, माता पार्वती र गणेशका रूपमा पूजा गर्ने परम्परा रहेको बताइन्छ। स्थानीय लीलाधर कोइरालाले करिब 92 वर्ष अघि मन्दिर स्थापना गरेका थिए। कास्कीमा निर्माणधीन विकास आयोजनाका समस्या सुल्झाउन जिल्ला समन्वय समितिले सकेता देखाएको छ। यसका लागि समितिले बिहिबार विकास समन्वय बैठक आयोजना गरेको छ। बिहिबार बखरामा सम्पन्न बैठकमा आयोजनामा देखिएको अडचना बारे छलफल भयो। जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले बैठकको अध्यक्षता गरे। आयोजनाहरू समयमै नसकिँदा सेवाग्राहीले शास्ति पाएको उनले बताए। उनले सड़क विद्युत र विमानस्थलसँग जोड़िएको आयोजनाका विवाद तत्काल समाधान गर्न आग्रह गरे। राष्ट्रिय निर्माणको काम सबैको सामूहिक प्रयासबाट मात्र सम्भव हुने उनको धारणा छ। जिल्ला समन्वय अधिकारी नवराज बरालले जनगुनासो बढ़ेपछि बैठक बोलाइएको जानकारी दिए। सरकारवाला कार्यालय गम्भीर नभएको गुनासो उनको छ। बरालले प्रक्रिया मिलाएर समस्याको समाधान खोज्नुको विकल्प नरहेको उल्लेख गरे। बैठकमा विभिन्न सरकारी निकायका प्रमुख र प्रतिनिधिको उपस्थिति थियो। यसमा नागरिक उड्डयन प्राधिकरण पोखरा र अध्यागमन कार्यालय पोखरा विमानस्थल सहभागी थिए। त्यस्तै नेपाल विद्युत प्राधिकरण र पोखरा भरतपुर विद्युत प्रणाली प्राधिकरण आयोजनाका प्रतिनिधि पनि उपस्थित थिए। पोखरा महानगरपालिका र पोखरा मुर्गलिन सड़क आयोजना पश्चिम खण्डका प्रमुखले पनि बैठकमा भाग लिएको सूचना अधिकारी लच्छु शर्माले यसबारे जानकारी दिएका छन्। पोखराका कथावाचक पण्डित भास्कर कमल नयन गौतम की मामा तथा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य की दिदी भगवती गौतमको निधन भएको छ। अचानक ब्रेन हेमरेज भएपछि उपचारका लागि अस्पताल लगिएको गौतमको उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। घरमा असहज महसुस भएपछि उनलाई करिब 15 मिनट भित्रै अस्पताल पुर्याइएको थियो। शल्यक्रिया सहित सबै उपचार प्रयास गरिए पनि उनलाई बचाउन नसकिएको परिवारले जनाएको छ। भगवती गौतमको निधनपछि आचार्य र गौतम परिवार शोकमा डुबेको छ। परिवारका अभिभावकको अकल निधनले आफन्त तथा शुभेच्छुक समेत शोकमा परेको छ। दिवंगत गौतमको पार्थिव शरीरलाई धार्मिक परम्परा अनुसार अन्तिम संस्कार पूर्वका दान वैतरणी तथा पूजाका कार्य सम्पन्न गरी बिहिबार बिहान 8 बजे पोखरा 15 फलेपाडा स्थित निवासबाट सीताघाटतर्फ लगिएर अन्त्येष्टि गरिएको छ। गौतमको निधनप्रति विभिन्न राजनीतिक सामाजिक तथा धार्मिक क्षेत्रका व्यक्तित्वहरूले शोक प्रकट गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्। उनीहरूले दिवंगत आत्माको चिर शान्तिको कामना समेत गरेका छन्। रसुवामा आएको विनाशकारी बाढ़ी तथा पहिरोपछि सम्पर्कविहीन भएका कास्कीका 11 जना मध्ये पोखरा महानगरपालिका वडा नम्बर 15 का 2 जना सुरक्षित रूपमा सम्पर्कमा आएका छन्। जिल्ला प्रशासन तथा सम्बन्धित निकायमा दर्ता भएको निवेदन अनुसार पोखरा 15 का 38 वर्षीय सम्पर्क थापा र सोहीवडा कि 33 वर्षकी मनु पुन सम्पर्कमा आएका हुन्। दुवैजना सम्पर्कमा आएको पुष्टि स्थानीय प्रशासन तथा आफन्तले गरेका छन्। कास्की जिल्लाका 9 जना नागरिक भने अझै बेपत्ता छन्। उनीहरूको खोजी कार्य जारी रहेको उद्धार टोलीले जनाएको छ। हालसम्म पनि सम्पर्कमा नआएकाहरूमा पोखरा 17 का 33 वर्षीय सबिन पौडेल मिश्र, पोखरा 5 की सृष्टि बास्तला, पोखरा 6 का 32 वर्षका अभिषेक आचार्य, पोखरा 12 का 45 वर्षका लीला बहादुर थापा र 29 वर्षका सुमन श्रेष्ठ रहेका छन्। त्यस्तै पोखरा 15 का 51 वर्षकी देव कुमारी गुरूङ, पोखरा 13 की 50 वर्षकी विनु गुरूङ, पोखरा 14 का गोविन्द बहादुर अधिकारी र पोखरा 12 जय टोलका 42 वर्षका दिलबहादुर थापा अझै सम्पर्कविहीन छन्। रसुवा बाढ़ीका कारण प्रभावित क्षेत्रमा रहेका व्यक्तिहरूको खोजी तथा उद्धार कार्य तीव्र पारिएकाले सम्पर्कमा आएका व्यक्तिहरूको सूची अझै थपघट हुन सक्ने प्रशासनले जनाएको छ। सिद्धार्थ क्लब पोखराले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा 5,20,336 रूपियाँ सहयोग गरेको छ। क्लबले भदौ 17 गते सो रकम कोषको खातामा जम्मा गरेको हो। भदौ 10 गते भटेकोशी नदीमा आएको बाढ़ीले पुर्याएको क्षति प्रति दुःख व्यक्त गर्दै क्लबले यो रकम हस्तान्तरण गरेको हो। बाढ़ीका कारण रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवन लगायतका देशका विभिन्न जिल्लामा ठूलो जनजनको क्षति भएको छ। पीड़ितलाई राहत पुर्याउने उद्देश्यले सिद्धार्थ क्लबले यो आर्थिक संकलन अभियान चलाएको थियो। यसमा क्लबका सदस्य र देश विदेशकामा रहेका इच्छुक सबै सहयोगीहरूले योगदान दिएका थिए। आर्थिक सहयोगका अतिरिक्त क्लबले बाढ़ी पछिको संकटमा भौतिक सहयोग पनि गरिरहेको छ। अहिले भइरहेको सब व्यवस्थापन कार्यमा क्लबले आफ्नै सब वाहन मार्फत सेवा दिइरहेको छ। सिद्धार्थ क्लब पोखराले विगतदेखि नै विपदका समयमा यस्ता सेवा दिँदै आएको छ। विक्रमसम्म 2072 विनाशकारी भूकम्प र विक्रमसम्म 2077 कोरोना महामारीका बेला पनि क्लब सक्रिय रहेको थियो। त्यस बेला क्लबले पीड़ितलाई खाद्यान्न सामग्री वितरण गरेको थियो। यस्तै अस्थायी टहरा निर्माण र आर्थिक सहयोगका कार्यक्रम पनि सम्पन्न गरेको थियो। विपदको समयमा नागरिकको घाउमा मलम लगाउन क्लबले सधैँ अग्रसरता देखाउँदै आएको छ। संस्थाले एम्बुलेन्स र सब वाहन सेवा नियमित रूपमा सञ्चालन गरिरहेको छ। आर्थिक अवस्था कमजोर भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई क्लबले विशेष प्राथमिकता दिने गरेको छ। यस्तै अपद विपदमा परेका नागरिकलाई आवश्यकता अनुसार निशुल्क सेवा समेत दिने गरिएको छ। यसरी क्लबले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य र उद्धारका क्षेत्रमा निरन्तर काम गरिरहेको छ। पोखरा महानगरपालिका 8 नागडुङ्गा स्थित नेशनल क्रिएसन एकाडेमीले प्रधानमन्त्री राहत कोषमा 51,111 रूपियाँ हालेको छ। हालेको बाढ़ी तथा विपदबाट प्रभावित नागरिकको राहत उद्धार तथा पुनर्स्थापना सहयोग पुगोस् भन्ने उद्देश्यले विद्यालय परिवारले उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको हो। यता पोखरा एक पुरानो टोलीखेल स्थित राष्ट्रिय माविमा बाल स्वास्थ्य तथा अन्त शिविर सम्पन्न भएको छ। विद्यालयको जुनियर रेड क्रस सर्कलले आयोजना गरेको कार्यक्रममा विद्यार्थीले बाढ़ी पीड़ितलाई 26,600 रूपियाँ 10 रूपियाँ आर्थिक सहयोग समेत संकलन गरेका छन्। संकलित रकम प्रधानमन्त्री दैविक प्रकोप राहत कोषमा प्रदान गरिएको छ। विवाह आयोजना गरेको शिविरमा विद्यार्थीको मुख र दाँतको परीक्षण गरियो। शिविर सञ्चालनका लागि हरिचोक पोलिक्लिनिक प्रणाली र एस श्री डेन्टल केयर प्रणालीले प्राविधिक सहयोग गरेका थिए। विद्यार्थीमा स्वास्थ्य सचेतना जगाउने उद्देश्यले सो कार्यक्रम गरिएको हो। स्वास्थ्य कर्मीले विद्यार्थीलाई दाँत माझ्ने सही तरिका र नियमित सरसफाईका विषयमा जानकारी गराएका थिए। बालरोग विशेषज्ञ डाक्टर विधान घिमिरेले कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी थिए। घिमिरेले सानै उमेरदेखि स्वास्थ्य र सरसफाईमा ध्यान दिन विद्यार्थीलाई आग्रह गरे। विपदको समयमा विद्यार्थीले जुटाएको सहयोग मानवीय सेवाको प्रशंसनीय उदाहरण भएको सहभागीको बताई छ। विद्यालयका प्रधान अध्यापक ईश्वरी प्रसाद थापकोटाले विद्यार्थीलाई स्वास्थ्यप्रति सचेत रहन र सामाजिक सेवामा सक्रिय हुन आग्रह गरे। जुनियर रेड क्रसले विद्यार्थीमा सहयोग, अनुशासन र मानवीय भावना विकास गर्न भूमिका खेलेको बताएको छ। कार्यक्रममा सहशिक्षक नायक प्रतिभा अधिकारीले स्वागत मान्तव्य राखिन्। सचिव विभासा ढकालले रेड क्रसका साथ आधारभूत सिद्धान्त वाचन गरिन्। कार्यक्रम जुनियर रेड क्रस सर्कल की अध्यक्ष अनुष्का भगाईको अध्यक्षतामा सम्पन्न भएको थियो। शिक्षक नायक सूर्य रिजालले कार्यक्रम सञ्चालन गरेका थिए। शिविरमा शिक्षक, विद्यार्थी र जुनियर रेड क्रसका पदाधिकारीहरूको सहभागिता रहेको थियो। यस्ता स्वास्थ्य र सेवामूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तर दिनुपर्ने सहभागीहरूले जोड़ दिएका छन्। सुन्दै हुनुहुन्छ रेडियो सफलतामा खबर संगालो। अब एकैछिन विश्रामको पालो।
1: हार्दिक निमन्त्रणा। विगतका वर्षहरू जस्तै यस वर्ष पनि श्री कृष्ण प्रणामी मन्दिर रत्नचोक पोखरामा यही 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीसम्म चलिरहने श्रीमद वितक तथा श्री कृष्ण कथा प्रवचन धर्म प्रचारक साधक राज रसिक महाराज चिउको मुखार विन्दबाट वाचन हुन गइरहेको संगीतमय कथा प्रवचनमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
2: नियमित संगीतमय कथा प्रवचन 2083 श्रावण 18 गते देखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीको दिनसम्म बिहान 11 बजे देखि, साथै भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीको अवसरमा बिहान रक्तदान कार्यक्रम लगायत कृष्णमय भजन कीर्तन प्रवचन सहित राति 12 बजेसम्म विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ।
1: स्थान श्री कृष्ण प्रणामी सेवा समिति रत्नचोक पोखरा 8।
3: ओइ त के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
4: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
3: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
5: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
4: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852210050 9852170714
6: कुखुरा तथा पशुपालक किसानका लागि खुशीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
7: कुकुरको भ्याक्सिनेसन
6: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 061544737 मोबाइल नम्बर 9856728744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-999।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिंग स्कूल का पुस्तक, खेलकूद साथी स्टेशनरी सामान, फोटो कपी, प्रिंट, बाइंडिंग, रिचार्ज कार्ड, साथी पत्र पत्रिका हमी समझ।
4: संपर्क नव विद्या सदन स्टेशनरी, पोखरा 5 0 किलोमीटर, प्रोपराइटर मीनराज खड़का, फोन नंबर 061-635-651। समझन सही नव विद्या सदन स्टेशनरी, 0 किलोमीटर 5 पोखरा।
5: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबारमा।
6: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबार, मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98460-20-127।
5: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
7: एकैछिनको विश्रामपछि खबर सङ्गालमा पुनः स्वागत छ। अब बाँकी समाचार। नेकपा एमाले गण्डकी प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेलाई प्रदेशसभामा विश्वासको मत लिन आग्रह गरेको छ। एमाले मुख्यमन्त्रीलाई संवैधानिक व्यवस्था अनुसार 30 दिनभित्र प्रदेशसभा समक्ष विश्वासको मतका लागि प्रस्ताव राख्न ध्यानकर्षण गराएको हो। एमाले गण्डकी प्रदेश संसदीय दलको निर्णय अनुसार प्रमुख सत्ताध्यक्ष देवका पहाड़ी त्रिपाठीले 18 भदौमा प्रेस विज्ञप्ति जारी गर्दै उक्त ध्यानकर्षण गराएको हुन्। विज्ञप्ति अनुसार 2081 साल असार 17 गते नेपाली कांग्रेस र नेकपा एमाले बीच केन्द्रमा भएको साथ सहमतिका आधारमा नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलको नेता सुरेन्द्रराज पाण्डेको नेतृत्वमा गण्डकी प्रदेश सरकार गठन भएको थियो। उक्त सहमति पश्चात 2081 साउन 17 गतेदेखि नेकपा एमाले पनि सरकारमा सहभागी भएको थियो। तदापि 2083 भदौ 10 गते एमाले सरकारबाट बाहिरिएको थियो। एमाले सरकारलाई दिएको समर्थन समेत नेपालको संविधानको धारा 188 को उपधारा 2 बमोजिम फिर्ता लिएको त्रिपाठीले जनाएकी छन्। यसरी सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा 30 दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेशसभा समक्ष प्रस्ताव राख्नुपर्ने संवैधानिक व्यवस्था छ। एमाले संविधानको धारा 188 को उपधारा 2 मा स्पष्ट व्यवस्था रहेको भन्दै सोही अनुसार विश्वासको मत लिने जोड़ दिएको हो। यसैबीच मुख्यमन्त्री पाण्डेले 17 भदौमा नेसपा सांसद फणीन्द्र देवकोटालाई ऊर्जा जलस्रोत कार्यपालिक मन्त्रीमा नियुक्ति गर्नुभएको छ। मन्त्री परिषद विस्तार गर्नुभएको हो। देवकोटाले सोही दिने प्रदेश प्रमुख टिलराज भट्टबाट पदका गोपनीयताको शपथ लिनुभयो। यसअघि 81 जेठ 16 गते सर्वोच्च अदालतको परामर्शपछि पाण्डे मुख्यमन्त्री नियुक्ति हुनुभएको थियो। त्यसबेला माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचित नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटाले पाण्डेलाई विश्वासको मत दिएका थिए। 60 सदस्यीय गण्डकी प्रदेश सभामा हाल मिलन 60 सांसद कायम छन्। सरकार बनाउन वा टिकाउन 30 सांसदको समर्थन आवश्यक पर्छ। प्रदेश सभामा नेपाली कांग्रेसको 27, एमालेको 22, माओवादी केन्द्र उपसभामुख सहित 8, राप्रपाको 2 र नेकपाको 1 सांसद रहेका छन्। एमाले समर्थन फिर्ता लिएपछि प्रदेश सभामा बहुमत कायम राख्न साना दल र स्वतन्त्र सांसदको भूमिका निर्णायक बनेको छ। नेपाली कांग्रेस संस्थापन इतर समूहले 15 औं केन्द्रीय महाधिवेशन आगामी 2083 साल मंगिर 21-22-23 गते काठमाडौँमा गर्ने गरेको छ। 15 औं केन्द्रीय महाधिवेशन तयारी समितिको चण्डोल स्थित सम्पर्क कार्यालयमा बसेको बैठकले महाधिवेशनको पूर्ण कार्यधारा सार्वजनिक गरेको हो। समितिका संयोजक सकसाङ कोइरालाले अध्यक्षतामा बसेको बैठकले महाधिवेशनका लागि असोज 15 गतेदेखि तल्लो तहका अधिवेशनहरू शुरू गर्ने निर्णय गरेको सचिवालय समन्वय समितिका संयोजक दीपक प्रसाद कोइकेलले जानकारी दिनुभयो। सार्वजनिक कार्यतालिका अनुसार असोज 15 गते वडा अधिवेशन, असोज 20 गते पालिका असोज 23 गते प्रदेश सभा निर्वाचन क्षेत्र एवं प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशन हुनेछ। धवल शमशेर राणाको जयनेपाल पार्टीमा 11 जना केन्द्रीय सदस्यहरू थपेका छन्। बिहिबार यो पार्टीले एक विज्ञप्ति जारी गर्दै विधान बमोजिम केन्द्रीय कार्य समितिमा 11 जना थप गरिएको जानकारी दिएको छ, जसमा संखुवा सभाका दिलनाथ गिरी, काठमाडौँका बिलेन्द्र जन जोशी, बाँकेका ध्रुवराज वर्मा र नारायण प्रसाद शर्मा, भक्तपुरका मनोज कुमार सिलवाल लगायत रहेका छनृ।

प्रधानमन्त्री वीरेन्द्र शाह संयुक्त राष्ट्रसंघको 81औं महासभामा भाग लिन अमेरिका जानुभएका छन्। परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार प्रधानमन्त्री वीरेन्द्रले नेपालको तर्फबाट महासभालाई सम्बोधन गर्नका लागि त्यसै अनुसारको तयारी गरेका छन्। यद्यपि प्रधानमन्त्री कहिले त्यसतर्फ जाने त्यसबारेमा भने उनले खुलाएका छैनन्। यसअघि परराष्ट्र मन्त्री सुश्री घनाल संयुक्त राष्ट्रसंघको महासभा जाने तय भएको थियो। प्रधानमन्त्री वीरेन्द्रले नेतृत्व गर्ने नेपाली टोलीमा परराष्ट्र मन्त्री खनाल पनि सहभागी हुने ती अधिकारीले जानकारी दिएका छन्। तर सरकारको आधिकारिक निर्णय आइ नसकेको उनको भनाइ छ। परिवर्तनका कारण देशमा आएको विनाशकारी बाढ़ीबारे प्रधानमन्त्री शाहले त्यहाँ आफ्नो धारणा राख्ने बुझिएको छ। यस्तो विपत्तिको बेला युएन जस्तो सभालाई नेपालले प्रयोग गर्नुपर्ने दबाव आउन थालेपछि प्रधानमन्त्री शाह महासभामा भाग लिन त्यसतर्फ जान लागेका हुन्। प्रधानमन्त्री वीरेन्द्रको यो नै पहिलो विदेश भ्रमण हुनेछ। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले हाम्रो मौलिक संस्कृति परम्परा तथा चाडपर्वले पुस्तौदेखि नेपाली समाजलाई भावनात्मक रूपमा जोड्दै राष्ट्रिय एकता र सामाजिक सद्भावलाई सुदृढ बनाउँदै आएको उल्लेख गर्नुभएको छ। श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले नेपाल विविध जात जाति भाषा धर्म संस्कृति परम्परा र जीवन पद्धतिको अनुपम संगम भएको सुन्दर राष्ट्र भएको बताउनुभयो। यहाँ विभिन्न जात जातिका आफ्नै विशिष्ट परम्परा रहन्छन्, रीतिरिवाज र चाडपर्व रहेको उहाँले बताउनुभयो। भगवान श्रीकृष्णको जन्म भएको पावन दिनको स्मरण बनाउने श्रीकृष्ण जन्माष्टमी सत्य न्याय कर्तव्य प्रेम करूणा र मानव कल्याणका आदर्शलाई आत्मसात गर्ने प्रेरणादायी पर्वका रूपमा रहेको सभापति थापाले चित्रण गर्नुभयो। त्यस्तै सुदूरपश्चिमको समृद्धिमूलक संस्कृति आस्था र परम्परासँग अभिन्न रूपमा जोड़िएको गौरा पर्व हाम्रो सांस्कृतिक गौरव सामाजिक एकता र पारिवारिक आत्मीयताको जीवन्त प्रतीक भएको पनि उहाँको भनाइ छ। उहाँले दुवै पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपालीमा सुख शान्ति सुस्वास्थ्य समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ।

अब आर्थिक समाचार गत भदौ 10 गते बुधबार भोटेको सिर त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीले जल विद्युत आयोजना सार्वजनिक पूर्वाधार र निजी सम्पत्तिमा व्यापक नोक्सानी पुर्याएको छ। यस विपदपछि क्षति भएको भौतिक पूर्वाधार र मानवीय क्षतिको बीमा दावी भुक्तानी कसरी हुन्छ र कति दावी गर्छ भन्ने विषय सबैको चासोको केन्द्रमा बनेको छ। विपदका कारण देशैभर अर्बौं रूपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ भने बीमा कम्पनीहरूमा क्षतिको विवरण दावी आउने क्रम शुरू भइसकेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार सोमबारसम्म विभिन्न बीमा कम्पनीहरूमा कुल 25,87,35,79,000 रूपियाँ बराबरको क्षतिको दावी गरिएको हो। बाढ़ी पुर्याइएको मानवीय र भौतिक क्षतिले बीमा कम्पनीहरूमाथि ठूलो दायित्व थपेको छ। क्षतिको विवरण अनुसार सबैभन्दा धेरै दावी दि ओरिएन्टल इन्सुरेन्समा परेको छ। यस कम्पनीमा मात्रै 8 बीमा लेखा मार्फत 13,04,81,00,000 रूपियाँ बराबरको दावी गरेको छ। यसै गरी युनाइटेड अजोड इन्सुरेन्समा 4,97,48,00,000 र सानीमा जीआईसी इन्सुरेन्समा 2,10,28,00,000 रूपियाँको दावी परेको छ। सिद्धार्थ प्रिमियम र शिखर इन्सुरेन्समा 1,80,00,000 रूपियाँ भन्दा बढ़ीको दावी परेको प्राधिकरणले जनाएको छ। साना विवाह कम्पनीहरू र लघु विवाहतर्फ पनि दावीको संख्या उल्लेख छ। नेपाल माइक्रो इन्सुरेन्समा 5,00,000 रूपियाँको एउटा दावी परेको छ भने स्वास्थ्य बीमातर्फ 4 बीमा लेखबाट 41,60,000 रूपियाँको दावी आएको छ। विदेशका समाचार। संयुक्त राष्ट्र संघका अधिकारीले संयुक्त राष्ट्र दिगो विकास लक्ष्य एसडीजीलाई अगाडि बढ़ाउन लचिलो पूर्वाधार विविध क्षेत्र साझेदारी र यातायात ऊर्जा व्यापार र डिजिटल प्रविधिमा वृहत्तर क्षेत्रीय सञ्जालमा लगानी गर्न आह्वान गरेका छन्। संयुक्त राष्ट्र ग्लोबल कम्प्याक्टका सहायक महासचिव र सीईओ सान्डा ओजियाम्बोले सुंगापुरमा आयोजित एसडीजीलाई गति दिन बेल्ट एण्ड रोड इनिसिएटिभ लगानी सम्बन्धी दोस्रो ग्लोबल बिजनेस समिटलाई सम्बोधन गर्दै हाल एसडीजी लक्ष्यको 36% मात्र अपेक्षित प्रक्रियामा भएको र मध्यस्तरताको प्रगति गरिएको बताएका छन्। उनका अनुसार 15% एसडीजी लक्ष्य गिरावटमा रहेका छन्। विश्वव्यापी कम्पनीले जलवायु परिवर्तन, प्राविधिक अवरोध, स्थानान्तरण आपूर्ति श्रृंखला, स्रोत अवरोध, लगानीकर्ता र उपभोक्ताबाट बढ़दो छानबिनले बढ़ेको पूर्वाधार चुनौतीलाई बढ़ुवा दिइरहेको ओजी अम्बोले बताएका छन्। एसजीजीका अधिकांश लक्ष्य तथा पूर्वाधार लगानीमा निर्भर रहेको उनको भनाइ छ। ओजो आम्बोले कम्पनीलाई विकासका चुनौतीलाई लगानीको अवसरका रूपमा हेर्न आग्रह गर्दै उद्योग लगायतका क्षेत्रमा बलियो साझेदारीका लागि पनि आह्वान गरेका छन्। चीन, सिंगापुर, इण्डोनेसिया र एसिया प्रशान्त क्षेत्रमा कम्पनी र साझेदारीबीच बढ़दो सहयोग उत्साहजनक भएको उल्लेख गर्दै उनले स्मार्ट पूर्वाधार निर्माण मात्र नभई विश्वास, ज्ञान र साझा समृद्धि पनि निर्माण गरिरहेको बताएका छन्। शिखर सम्मेलन एसडीजीलाई गति दिन सड़क सञ्जालका लागि दिगो पूर्वाधारमा संयुक्त राष्ट्र ग्लोबल कम्प्याक्ट एक्सन प्लेटफर्म र संयुक्त राष्ट्र ग्लोबल कम्प्याक्ट चाइना अफिसले आयोजना गरेको थियो। मलेसियामा जारी एसएससी प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित हात पारेको छ। बिहिबार भएको खेलमा नेपालले आयोजक मलेसियालाई 6 पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो सफलता निकालेको हो। मलेसियाले दिएको 104 रनको लक्ष्य नेपालले 81.4 ओभरमा 4 विकेट गुमाएर पूरा गर्यो। नेपालका लागि अर्जुन कुमारले अभिजित 45 रनको महत्वपूर्ण पारी खेले। ईशान पाण्डेले 20 तथा दिपेन्द्र सिंह ऐरीले अभिजित 12 रन बनाए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया 32.3 ओभरमा 103 रनमा अल आउट भएको थियो। मलेसियामा कप्तान साहिर अजिजले सर्वाधिक 30 रन बनाउँदा अकिल अहाविदले 24, बिरान दिन सिंहले 14 र मोहम्मद सादात रामलीले 13 रन जोड़े। अन्य ब्याटरले दोहोरो रनमा अंक जोड्न सकेनन्। नेपालका लागि करण केसीले उत्कृष्ट बलिङ गर्दै 7.3 ओभरमा 23 रन खर्चेर 4 विकेटले ललित राजवंशी र 2 र हेमन्त धामी, सन्दीप लामिछाने र दिपेन्द्र सिंहले समान 1 विकेटले नेपालले प्रतियोगिताको पहिलो खेलमा बहरानलाई पराजित गरेको थियो। लगातार 2 जितसँगै नेपालले प्रतियोगितामा आफ्नो दावेदारी बलियो बनाएको छ। अब नेपालले आइतबार साउदी अरेबियासँग प्रतिस्पर्धा गर्नेछ। दौतरी समूह रामबजारको आयोजनामा पोखरामा दोस्रो दौतरी कप विद्यालय स्तरीय फुटसल प्रतियोगिता 2083 आयोजना हुने भएको छ। आगामी भदौ 19 गतेदेखि 21 गतेसम्म पोखरा रंगशाला स्थित मल्टीप्रपज कवर हलमा प्रतियोगिता सञ्चालन हुने आयोजकले बिहिबार पत्रकार सम्मेलनमा गरेर जानकारी दिएको छ। खेलकुदको माध्यमबाट विद्यार्थीहरूबीच एकता, आपसी सद्भाव तथा भातृत्व अभिवृद्धि गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागेको दौतरी समूहका अध्यक्ष मनोज गुरूङले बताउनुभयो।
करिब 45 टीमको सहभागिता रहने उक्त प्रतियोगितामा प्रथम हुने विद्यालय वा टीमले नगद रु 55,555 मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। दोस्रो हुनेले नगद रु 33,333 मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यसै गरी अनुशासित खेल प्रदर्शन गर्ने टीमलाई नगद रु 11,111 सहित फेयर प्ले पुरस्कार प्रदान गरिने प्रतियोगिता संयोजक तेजेन्द्र दाहालले जानकारी दिनुभयो। दाहालका अनुसार व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाड़ी र सर्वाधिक गोलकर्तालाई जनै 5,000 नगद ट्रफी र प्रमाणपत्र प्रदान गर्ने पुरस्कृत गर्नेछ। प्रतियोगितामा सहभागीका लागि टीम दर्ता शुल्क 5,000 लाग्नेछ। यो प्रतियोगिता खेलकुदमा मात्र सीमित नरहे यसको मुख्य उद्देश्य सामाजिक सेवा तथा परोकार रहेको दत्तरी समूहका अध्यक्ष मनोज गुरूङले बताएका छन्। गुरूङका अनुसार प्रतियोगिताबाट बचत हुने रकम समाजका फरक क्षमता भएका व्यक्तिहरू क्यान्सर पीड़ित तथा जेहेन्दार एवं विपन्न विद्यार्थीलाई सहयोगार्थ खर्च गरिनेछ। यिनै खबरसँगै हामी बिहान 6 बजेको खबरसँग अलिक अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। भदौ 23 गते देशभर सार्वजनिक बिदा। रसुवाबारीमा मृतकको सम्मानमा सोमबार राष्ट्रिय शोक शान्तारेश्वर महादेव मन्दिरमा माइक जारी। 2 दिनमै 85,00,000 संकलन। रसुवामा सम्पर्क विहीन भरिएका पोखराका सम्प्रकाश र मनो सम्पर्कमा कास्कीमा निर्माणाधीन विकास आयोजनाको समस्या सुल्झाउने जिल्ला समन्वय समितिको सक्रियता। गण्डकीका मुख्यमन्त्री सुन्दरा पाण्डेलाई विश्वासको मतले एमालेको आग्रह। कांग्रेसको इतर समूहद्वारा 15 औं अधिवेशनको कार्यतालिका अनुमोदन। बाढ़ीबाट क्षति भएका मध्ये हालसम्म 25,87 करोड़को बीमा दावी। दिगो विकासका लक्ष्य अगाडि बढ़ाउने लगानी गर्न संयुक्त राष्ट्रसंघको आह्वान। र एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित मलेसिया 6 विकेटले पराजित। रेडियो सफलताले तयार पारेको बिहान 6 बजेको खबरसँग आजको समय सकिएको छ। तपाई रेडियो सफलताका सम्पूर्ण कार्यक्रम इन्टरनेट अनलाइनको www.radiosafalta.com मार्फत सुन्न सक्नुहुन्छ। हाम्रो संसार बुलेटिन अहिले 9 बजे आउनेछ। हामी छौं सफलताको पाइलामा। केही बेर अन्त पछि सुन्न सक्नुहुन्छ विभिन्न गीत संगीतहरू। रेडियो सफलता सुन्दै गर्नुहोला।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz लाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास, रेडियो सफलता 103.4 MHz।
4: रेडियो सफलता 103.4 MHz।
5: सुन्न मन लायो।
6: हेर न साङ्लो बरो, बहिनीको विवाह आँटेको, पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
7: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बरो, जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
8: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडीमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
9: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखुरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847-28575, 9807-15947, 9857-32575।
10: हेलो
11: सुनिता,
10: हजुर सन्चै कस्तो छ हजुरलाई?
12: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
10: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
12: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
13: बारिस्ता, बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
14: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
13: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
15: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
14: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
13: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा।
14: फोन नम्बर 061-57-9015।
16: होइन ए बुढा, बिहान बिहान कहाँ हिँड्न लाग्यौ?
17: मेरी आमै नि घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको झ्याल झोका अर्जन गर्न समिक्ष काठ उद्योगतिर जान लागेको होइन?
16: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो, त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
18: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
3: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
19: सम्पर्क समीक्षा कास्ट उद्योग, प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 061-541-984, 541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा, फोन नम्बर 061-525-904। अल्मुनियम मेटल उद्योग, पर्सियङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।
16: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ, रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्, झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
20: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ, रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
16: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त, हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ, त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले
20: ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नुपर्छ के भाउजू।
5: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98 5 60 35 394।
21: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
22: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
23: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
22: अनि कहाँ छ छोरा यो पसल?
23: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
22: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
23: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
22: पोखरा 2 बिन्दवासिनी बस पार्क,
23: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
22: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
23: मोबाइल नम्बर 98 4 60 59 581,
22: 98 1 65 15 475।
24: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5 0 किलोमिटर।

स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयल र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-535-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-89-99।
2: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग,
3: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
2: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म।
3: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
2: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
3: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
2: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98-560-27-599।
4: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
5: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
4: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
5: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
4: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061-520-179।
6: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 7 बजेको छ।
7: रेडियो सफलता 103.4।
8: मनको ढोका डगडगाउने कार्यक्रम, जीवनमा खुशी ल्याउने कार्यक्रम
9: उमङ्ग,
8: गुरु प्रेमराजजीको ज्ञान अनि सन्देश सँगै
9: ज्ञानी कामे गुरु।
8: अब आइतबारदेखि शुक्रबारसम्म बिहान 7 बजे सुन्न नभुल्नुहोला रेडियो सफलता 103.4 मेगाहर्जमा कार्यक्रम उमङ्ग सुन्न नभुल्नुहोला।

प्रेम रावत भन्नुहुन्छ, यो मानिसको जीवन सृष्टिकर्ताले दिनुभएको एउटा उपहार हो। परमानन्द हाम्रो हृदयमा छ, त्यसकारण हामी जहाँ गए पनि रात दिन साँझ बिहानी यो हामीसँगै रहन्छ। अत परमानन्दको अनुभव गर्नका लागि हामीले प्रतीक्षा गर्नु पर्दैन। यस संसारमा कैयौं यस्ता प्राणीहरू छन् जसलाई ज्ञान छैन, के उनीहरू जीवित छैनन् र? तर कुरा के छ भने, यदि तपाईँले यो ज्ञान प्राप्त गरेर यसको नियमित अभ्यास गर्नुभयो भने त्यो जीवन रूपी उपहारलाई तपाईँले खोल्न सक्नुहुन्छ। तपाईँको हृदयमा विद्यमान त्यस सत्यको अनुभव गर्नका लागि जुन जुन कुराको आवश्यकता पर्दछ नि, सृष्टिकर्ताले त्यो पहिलेदेखि नै दिएका छन्। मानिस जीवित हुनका कारणले ऊ चेतन अवस्थामा छ, जस कारण उसले देख्न सक्छ, सुन्न सक्छ, जाडो गर्मीको अनुभूति गर्न सक्छ, छोएर महसुस गर्न सक्छ। यदि यही चेतना मानिसको हृदयमा लाग्यो भने त्यो परमानन्दको अनुभूति उसले गर्न सक्छ। केही व्यक्तिहरूले सोच्दछन्, यो जीवन हामीले दुःख भोग्नका लागि पाएका हौं। तर सन्त महात्माहरूको भनाइ के छ भने, यो मानिसको जीवन आनन्दको खानी हो। समयका सद्गुरूले मानिसले बनाएका सीमाहरू र धारणाहरूलाई तोडेर ज्ञानको माध्यमबाट त्यो हृदयमा अवस्थित शान्तिसँग पुर्याउनका लागि मदत गर्दछन्। बाहिरका सबै चीजहरूको आनन्द लिन तपाईँले सिक्नुभयो, तर जहिले तपाईँले भित्रको आनन्दको अनुभूति गर्न शुरू गर्नुहुन्छ, त्यति बेला तपाईँले एउटा अनमोल यात्राको शुरूआत गर्नुहुनेछ। ठूलो भाग्यले यो मानिसको शरीर प्राप्त भएको छ। सृष्टिकर्ताले ठूलो कृपा गरेर यो हृदय दिनुभएको छ, जसमा आनन्दको तिर्खा लगाइएको छ। हरेक मानिसले प्रत्येक श्वासमा त्यो आनन्द रूपी जल निलेर आफ्नो हृदयको तिर्खालाई मेटाउन सक्दछ। यही यो जीवनको परम उद्देश्य हो। आज हामीले जे जति पनि गरिरहेका छौं त्यो यस कारण गरिरहेका छौं किनकि हामीभित्र श्वास आइरहेको छ र गइरहेको छ। जुन दिन यो श्वास आउन रोकिन्छ नि, त्यति बेला हाम्रा लागि सबै कुरा समाप्त हुनेछ। यदि हामी आफ्नो जीवनका प्राथमिकताहरूमा ज्ञानलाई पहिलो नम्बरमा राख्छौं भने, त्यति बेला हामीले आफ्नो हृदयलाई आनन्दले भरेर यस जीवनलाई सफल बनाउन सक्दछौं। यो मानिसको शरीर एउटा

बक्सा हो, जुन प्रकृतिको नियमहरूले बाँधिएको छ। एक दिन यो बाक्सा बन्यो र एक दिन यो बाक्सा रहँदैन। यो बाक्सामा एउटा कुरा राखिएको छ, जुन दिन यो बाक्सा रहँदैन त्यो दिन त्यो चीज पनि रहँदैन। तसर्थ यसभित्र राखिएको चीज हुनाका कारण तपाईँ जीवित हुनुहुन्छ। अत तपाईँका लागि यो सृष्टिकर्ताको एउटा सुन्दर उपहार हो। तर यो बाक्सामा अज्ञानताको तालचा लागेको छ, ज्ञान रूपी साँचो मसँग छ। यदि तपाईँ त्यो उपहारलाई प्राप्त गर्न चाहनुहुन्छ भने म तपाईँलाई मदत गर्न सक्दछु। प्रेम।

प्रेम रावत भन्नुहुन्छ, मानिसले त्यस चीजलाई बाहिर खोजिरहेको छ जसलाई उसले कहिले गुमाएकी थिएन। त्यो चीज मानिसको हृदयमा छ, प्राकृतिक रूपबाट नै त्यो हृदयमा विद्यमान छ। यदि तपाईँ आफ्नो जीवनमा सबै कार्य गरिरहनु भएको छ तर कहिले यो सोच्नुभयो यो जीवनको उद्देश्य के हो, तपाईँको सृष्टि के का लागि भएको छ, यो संसारमा तपाईँ किन आउनु भएको छ, तपाईँ भित्र श्वास किन आइरहेको छ, कहिले तपाईँले आफ्नो जीवनमा यी चीजहरूको बारेमा जान्ने कोसिस गर्नुभयो। यस जीवनमा भएभरका सबै कार्यहरू कसरी गरिन्छ, कुन प्रकारले हुन्छ, त्यही माथि तपाईँ निर्भर हुनुहुन्छ। तर तपाईँ भित्र यो श्वास आइरहेको छ र गइरहेको छ, तपाईँ यसमाथि निर्भर हुनुहुन्न। तपाईँको यस जीवनमा तपाईँलाई अन्य सारा कुराहरूको चिन्ता लागिरहन्छ, तर सत्य नामको चिन्ता त्यति बेलासम्म लाग्दैन जबसम्म तपाईँले आफ्नो जीवनमा आनन्दको अनुभूति गर्नुहुन्न। त्यसकारण यो जरुरी छ, आफ्नो हृदय खोलेर सत्सङ्ग सुन्नुहोस्। मानिस शान्ति पाउनका लागि तीर्थ स्थानमा जानका लागि तयार हुन्छ, किताब पढ्नका लागि तयार हुन्छ, तर यो जान्दा जान्दै पनि शान्ति भित्र छ, ऊ बाहिर खोजिरहन्छ। शान्ति बाहिर छैन, तपाईँ भित्र छ। त्यहाँसम्म पुग्नका लागि तपाईँलाई ज्ञानको आवश्यकता पर्दछ। त्यसपछि शान्तिको अनुभूति गर्नका लागि तपाईँले केही गर्नु पर्दैन, बरु तपाईँले केही नगरिकन बस्नु पर्दछ। जब तपाईँलाई नै भनिएको छ तपाईँ भित्र त्यो चीज छ जुन कल्पना भन्दा पर छ, यो सुनेर त तपाईँको मनले अझ कल्पना गर्न शुरू गर्दछ। तपाईँ आफ्नो मनलाई दोष नदिनुहोस्, किनकि यो मनको प्रकृति हो। ज्ञानले शान्तिलाई बनाउँदैन, शान्ति सबै मानिसभित्र पहिलेदेखि नै विद्यमान छ, तर काम, क्रोध, मोह, लोभ र अहंकार अनि मनका नाना विकारहरूले यसलाई ढाकेको छ। मानिसको हृदयमा त्यो शान्तिको तिर्खा प्राकृतिक रूपबाट छ, र यो त्यही तिर्खा हो जसले मानिसलाई खोज्नका लागि बाध्य गराउँदछ र मानिसलाई खोज्नका लागि दौड़ाउँदछ। हामी आफ्नो मनका प्रश्नहरूको उत्तर बाहिर खोज्ने गर्दछौ, तर हाम्रो हृदयमा पहिलेदेखि नै उत्तरहरूको सागर छ। यदि तपाईँ आफ्नो घर बिना झ्याल ढोकाको बनाउनुहुन्छ भने तपाईँको घरमा तपाईँले उज्यालोको अपेक्षा गर्नुहुन्न। यदि सूर्य उदाए पनि के भयो र तपाईँको घरभित्र उज्यालो हुने छैन। अत आफ्नो हृदयको ढोका खोल्नुहोस् ताकि त्यसमा ज्ञानको प्रकाश जान सकोस्। प्रेम रावत।

सृष्टिकर्ताले प्यासीको लागि पानी, भोकाका लागि भोजन र सास फेर्नका लागि हावा जस्ता चिजहरूको प्रबन्ध गरेका छन्। तै पनि जबसम्म तपाईँको हृदय सन्तुष्ट हुँदैन तबसम्म तपाईँले एउटा खालीपनको महसुसको अनुभूति गरिरहनुहुनेछ।

0: ओहो भाउजू ग्यास त साह्रै गनाएछ, रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्, झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
1: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइरहेको छ, रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त, हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ, यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौं। सम्पर्कको लागि 9855335394।
3: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
4: हेलो,
5: हजुर सन्चै, कस्तो छ हजुरलाई?
6: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
4: बरु तालिम लिन कहाँ पठाउने होला, रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
6: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
7: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
8: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
7: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
9: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
8: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
7: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लढुङ्गा UFO र ट्री कम्प्लेक्सको बीचमा।
8: फोन नम्बर 061-587-915।
10: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
11: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9856011090, 9828842020। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
10: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
12: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै PRP, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
10: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यू गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दोल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
12: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बिहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
10: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
12: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 9856028104।
10: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
13: आयो है मासु, ताजा ताजा मासु दोस्त।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट्स पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93 97 59 50 960 दोस्ती टु मिट्स
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धासम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171 87 488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
1: मठ मन्दिर
4: गुरुकुल
1: चैत्य गुम्बा
4: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
4: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा 6 बैदाम। महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
5: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौ। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौ र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौ।
4: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
5: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौ। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
4: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
5: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
4: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98560 27 500।
6: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
7: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो, त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
6: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
7: सम्पर्क नव विद्या सदन स्टेसनरी पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
1: बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्पेढुङ्गा पोखरा। सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुंवर, सम्पर्क 98-11-62-63 98-55-52-855। सम्झनुहोस् है, बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार।
8: बिहान बिहान कहाँ हिँड्न लाग्यौ?
9: मेरी आमा
8: बहिनी घर बनाउन लागेको कुरा त तलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल ढोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन?
9: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
10: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा काष्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
11: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
12: सम्पर्क समीक्षा काष्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 0161 541 9584 उद्योग काष्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 0161 525 9004 स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।
13: हार्दिक निमन्त्रणा। विगतका वर्षहरू जस्तै यस वर्ष पनि श्री कृष्ण प्रणामी मन्दिर रत्नचोक पोखरामा यही 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीसम्म चलिरहने श्रीमद् वितक तथा श्री कृष्ण कथा प्रवचन धर्म प्रचारक साधक राज रसिक महाराज ज्यूको मुखार बिन्दबाट वाचन हुन गइरहेको संगीतमय कथा प्रवचनमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
14: आफ्ना बाबु नानीलाई विद्यालय छुट्टीको यो समयको सदुपयोग गर्दै उद्घोषण तथा नेतृत्व विकास तालिममा सहभागी गराऊ। सामाजिक परिवेशमा घुलमिल हुन सक्ने बनाऊ। अब विद्यालय विधाको सदुपयोग, रेडियो सफलता, सफलता मीडिया प्रालीमा विद्यार्थीहरूका लागि उद्घोषण कला, भाषण कला, व्यक्तित्व र नेतृत्व विकास तालिम, साथी एसी दिएर बस्नुभएका विद्यार्थीहरूको लागि रेडियो प्रस्तुता, टेलिभिजन प्रस्तुता, आरजे विजे, साथै आम संचार र पत्रकारिता विषयमा तालिम सञ्चालन भइरहेको छ। आजै सम्पर्क गरी आफ्नो सिट सुरक्षित राख्नुहोस्। साथै विभिन्न आमा समूह, युवा क्लब र संघ संस्थामा आबद्ध व्यक्तित्वहरूका लागि विशेष प्याकेजमा प्रशिक्षण गराइन्छ। ग्रुपमा आउनेको लागि विशेष छुटको व्यवस्था, साथै यहाँकै गाउँठाउँमा आएर पनि तालिम प्रदान गरिन्छ। सम्पर्क सफलता मिडिया प्राइभेट लिमिटेड, पोखरा 7 मास पार, रेडियो सफलता 103.4 मेगाहर्ज। सम्पर्क नम्बर 0161 452 966, 98460085, 98067045। सम्झनुहोस् है, अब तपाईँको नेतृत्व, व्यक्तित्व र बोल्ने कलाको विकास रेडियो सफलतामा।
15: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
13: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98560110900, 98284420 20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
15: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो।
2: समय सापेक्ष प्रसंग, फरक दिन फरक विषय, समय सन्दर्भ, हरेक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ज मा समय सन्दर्भ।
3: समय सान्दर्भिक विषय वस्तु माथिको अन्तर संवाद कार्यक्रम समय सन्दर्भ। सामाजिक
4: समाजमा साँच्चै चाहिँ एउटा सद्भाव अमन चयन साँच्चै शान्ति गराउने एउटा वातावरणको मुख्य चाहिँ दायित्व भनेको शान्ति समितिको रहेको हुन्छ।
5: तर अहिले शिक्षामा धेरै दागहरू देखिएका छन्।
6: आफ्नो बच्चा राम्रो होस्, स्वस्थ होस्, सुगठित होस् भन्ने सबैले चाहन्छन्।
3: आर्थिक
7: सहल पर्यटन र राम्रो विकासको पर्यटन सुरु हुने हुँदा अहिलेको घाटा नाफा ठिकै छ।
8: किसानको आफ्नै कृषि बजारलाई अलिक व्यवस्थित लानुपर्छ भन्ने कुराहरू छ।
3: राजनैतिक
9: नेपालको राजनीतिक अवस्था हिजो आएको हुरेर पानी जस्तो छ।
10: मदन भण्डारीलाई साँच्चै अनि नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाई राख्ने एउटा प्रणेताको रूपमा हामीले सम्झने गर्छ।
3: मानव अधिकार र पत्रकारिता
9: जति चाहिँ हामीले आशातीत रूपमा मानव अधिकार अवस्थामा सुधार आउनुपर्ने हो त्यो आइ नरहेको चाहिँ हामीले पाइरहेका छौँ।
11: पत्रकारिता क्षेत्रको क्षमता अभिवृद्धिको लागि पनि महासंघले जोड दिनुपर्ने आवश्यकता छ।
3: तपाईँसँगको प्रत्यक्ष साक्षात्कार कार्यक्रम समय सन्दर्भ प्रत्येक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्जमा कार्यक्रम समय सन्दर्भ।

0: नमस्कार। कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम समय सन्दर्भ आउने गर्दछ हरेक दिन बिहान 7:30 बजेदेखि। कार्यक्रम समय सन्दर्भमा सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौ। कार्यक्रम समय सन्दर्भमा आज भाद्र कृष्ण अष्टमी, भगवान श्रीकृष्णको जन्म दिन अर्थात कृष्ण जन्माष्टमी पर्व नेपाल अधिराज्यभर भगवान श्रीकृष्णको पूजा आराधना गरी मनाइने गरिन्छ। कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापर युगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई महरात्रि भनिन्छ। धार्मिक ग्रन्थहरूमा दानव र आसुरी प्रवृत्तिको नाश गरी मानव जातिको रक्षा गर्न विष्णुको 8 अवतारको रूपमा मथुराको बन्दी गृहमा कृष्णको जन्म भएको उल्लेख छ। जन्माष्टमीका दिन अधिराज्यका कृष्ण मन्दिरहरूमा भगवान श्रीकृष्णको पूजा आराधना, प्रवचन, भजन कीर्तन गर्नुका साथै विशेष गरी व्रत बसी रातभर जागराम बस्ने चलन रहेको छ। आज हामी कृष्ण जन्माष्टमीको विषयवस्तुमा कुराकानी गर्नेछौ। कृष्ण जन्माष्टमीको महत्व, भगवान कृष्णको लीला लगायत भगवानले हामीलाई दिनुभएका उपदेशहरू के कस्ता रहेका छन्, यो विषयमा चर्चा परिचर्चा गर्ने कोशिश गर्छौ। आज हामीसँग हुनुहुन्छ युवा पण्डित श्रवण पौडेल हुनुहुन्छ, उहाँसँगको कुराकानी लिएर आएका छौं। यहाँलाई हाम्रो कार्यक्रममा स्वागत छ।
1: धन्यवाद
0: हजुर। आज श्रीकृष्ण जन्माष्टमी, कृष्ण जन्माष्टमीको महत्व चाहिँ के छ?
1: आज भाद्र कृष्ण अष्टमी, जसलाई हामीले भगवान श्रीकृष्णको प्राकट्य दिवस भनेर हामीले भन्ने गर्दछौ। वास्तवमा त हामी जुन मनुष्य छौं, हाम्रो जन्म हुन्छ, मृत्यु हुन्छ। भगवानहरू भनेको महापुरूष हुनुहुन्छ, उहाँहरूको जन्म भन्नु मिल्दैन, उहाँहरूको प्राकट्य, भगवानको अवतार। हाम्रो जन्म भने जस्तै भगवानको अवतार हुन्छ। अब कृष्ण शब्दको अर्थ के छ त भन्दाखेरिमा, श्री भनेको श्रीकृष्ण भनेर भनिन्छ, श्री भनेको राधा र राधासँगै भगवान श्रीकृष्णलाई पनि जोडिएको छ। यसको मतलब पुरूष र महिलामा कुनै पनि भेदभाव छैन। हाम्रो धर्मशास्त्रमा सर्वप्रथम त पुरूषलाई भन्दा पनि महिलालाई पहिलो नाम यानि पहिलो उपमा दिएको छ। जस्तै आजकै दिनमा हेरौं, श्रीकृष्ण, श्री यानि राधा, कृष्ण यानि भगवान, राधा कृष्ण भगवान। अब सीता राम, जब हामीले भगवान श्रीरामको नाम लिन्छौं त्यस समयमा पनि श्री यानी सीता, सीताराम, गौरी शंकर, उमा महेश्वर आदिद्वारा हामीले भगवानको नाम पुकार गर्दछौ। यसबाट सिद्ध हुन्छ शास्त्रमा कुनै पनि पुरूष र महिलामा भेदभाव छैन, महिलाहरूलाई अग्रगण्य उपमा दिएको छ। श्री यानी राधा कृष्ण भनेको करसती अधीन काम क्रोधाधीन साधकी व्यवहिष्करोति कृष्ण, कर्षति इति कृष्ण, जसले आकर्षण गर्छ आफूतिर त्यसलाई कृष्ण भनेर भनियो। कस्तोलाई आकर्षण गर्छन् त भन्दा, कर्षति अधीन काम क्रोधाधीन, काम क्रोध लोभ मोह आदि ईर्ष्या आदि जति पनि शत्रुहरू छन्, साधकेव्य आफ्ना साधकहरूमा रहेका जे जति काम क्रोध आदि शत्रु छन् तिनीहरूलाई आकर्षण गरेर साधकेव्य बहिष्कर ती आफ्ना साधकहरूको मनबाट जसले त्यसलाई बहिष्कृत गर्दछन् तिनैको नाम हो कृष्ण। र भगवान श्रीकृष्णको जब प्राकट्य हुन्छ, प्राकट्य भइसकेपछि भगवानले आफ्नो जन्मथलोलाई पनि छाडेर जानुहुन्छ। र जसले भगवानको भजन गर्दछ, भगवानको भक्ति गर्दछ, भगवानको अर्चना गर्दछ भनेदेखि त्यस्ता व्यक्तिहरूले भगवानलाई स्वतः प्राप्त गर्न सक्दछन्। जस्तै भक्त अम्बरीशको कथाहरूलाई हामीले हेर्न सक्छौ। र यो कृष्ण जन्माष्टमीमा, जसले यो कृष्ण जन्माष्टमीको दिनमा भगवानको पूजन गर्दछ भने, भगवानको पाठ गर्दछ भने, भगवानको अर्चना गर्दछ भने, उपवास बस्दछ भने, भगवानको नाममा बत्ती बाल्दछ भने देखुन त्यसका समस्त विघ्न बाधाहरूलाई, दुःखहरूलाई भगवानले निवारण गरिदिनुहुन्छ। र भगवानले भन्नुहुन्छ, जसले मेरो स्मरण गर्दछ भने त्यसका आपत्तिहरूलाई मैले निवारण गर्दछु। तर हामीमा जुन अहमता हुन्छ त्यो भगवानमा हुँदैन। हामीमा यदि कसैले रिस गरेको छ भने, फेरि त्यसले पुकार गरे भने हामी उसँग बोल्न सक्दैनौ, बोल्दैनौ। तर भगवान यदि कोही आफ्नो शत्रु छ तर प्रार्थना गर्दछ भने, शत्रुको उपर पनि भगवान सदा सर्वदा प्रसन्न हुनुहुन्छ। हामीले भगवानलाई गर्न केही पनि सक्दैनौ, गर्ने भनेको याद हो। जब याद गर्छौं त्यसको उल्टो भगवानले हामीलाई गर्नुहुन्छ दया। त्यही भएर आजको दिनमा जसले भगवानको गीता भागवत आदि पाठ गर्दछ, भगवानको भजन गर्दछ, श्रवण मनन कीर्तन आदि गर्दछ भने देखुन त्यसलाई भगवानले अपनाउनुहुन्छ।
0: हजुर, यो श्रीकृष्ण जन्माष्टमी कहिलेदेखि मनाउन थालियो, त्यस्तो केही छ?
1: परापूर्व कालमा सत्य त्रेता बितिसकेपछि द्वापर युगमा सारा दानवहरूले पृथ्वीलाई त्राही त्राही गराउन थाले। गौ हरण हुन लाग्यो, चोरको बिगबिगी बढ्न लाग्यो, ब्राह्मणहरूको अपमान हुन लाग्यो, साधु सन्तहरूको हत्या हुन लाग्यो, तिनीहरूको तिरस्कार हुन लाग्यो, बलेको अग्निमा पानी हालिदिने, यज्ञ मण्डपलाई भत्काउने आदि कर्म गर्न लागियो असुरहरूद्वारा। अब पृथ्वी जब भारले आक्रान्त हुन्छन् त्यसपछि पृथ्वीले गौको रूपलाई धारण गर्छिन् भनेर भागवत पुराण आदि ग्रन्थहरूमा हामीले पाउन सक्दछौ। पृथ्वीले जब आफूलाई आक्रान्त भइन् एउटा गौको रूपलाई धारण गरिन् र सृष्टि गर्नेवाला ब्रह्माजीकोमा गइछन् पृथ्वी माता गौरूपी पृथ्वी गएर भनिन् प्रभु हजुरले यस्ता असुरहरूको सृष्टि किन गर्नुभयो, अब तपाईँले यिनीहरूको संहार पनि गर्नुहोस् भन्दा पृथ्वी तिमी धन्य छौ, मैले सृष्टि त गर्छु तर संहार गर्ने काम मेरो होइन, संहार गर्नेवाला त भोले बाबा हुनुहुन्छ भनिदिनुभयो। फेरि ब्रह्माजी सारा देवता र पृथ्वी माता सहित भएर भोले बाबाकोमा जाँदा भोले बाबाले भन्नुभयो अहिले मैले संहार गर्ने बेला आएको छैन, मैले संहार गर्न मिल्दैन भनेर भोले बाबाले बताइदिनुभयो। त्यसपछि सबै क्षीर सागरमा गई, क्षीर सागरमा गएर पुरुषोक्तद्वारा जुन अहिले रुद्राष्टध्यायको दोस्रो अध्यायमा हामीले देख्न सक्छौ त्यही पुरुषोक्तद्वारा भगवान श्रीकृष्णको स्तुति गरिरहेका थिए। त्यस समयमा ब्रह्माजी चाहिँ समाधिमा मग्न हुनुहुन्थ्यो र भगवानले भन्नुभयो हे देवताहरू हो हे पृथ्वी, अब म केही समयमा नै पृथ्वीमा मैले अवतार लिनेछु र मेरो दाजुको रूपमा स्वयं शेषनाग जुन द्वापरयुगमा मेरो भाइ लक्ष्मण भएर आउनु भएको थियो अहिले मलाई विभिन्न सर सल्लाह दिनका निम्ति उहाँ नै मेरो अग्रजको रूपमा आउँदै हुनुहुनेछ र जति पनि सुरहरू छन् तिनीहरूको निवारण गरेर मैले धर्मको उत्थापन गर्छु भनेर भगवानले भन्नुभयो। अनि ब्रह्माजीले भन्नुभयो हे देवता हो, भगवानले जुन वाणीहरू बोल्नुभयो जुन आकाशवाणी भयो त्यसलाई मैले समाधि भाषामा सुनिसकेको छु, अब तिमीहरू सबै हिँड र भगवानले अवतार लिने क्रममा सारा देवताहरूले पनि र देवाङ्गनाहरूले पनि आफ्नो रूपमा आएर भगवानको लीलामा भगवानको कार्यमा चाहिँ सहयोग गर्नु भनेको हुनाले जति पनि ग्वालवालहरू थिए ती ग्वालवालहरू देवताहरू ग्वालवाल भएर आए र जति पनि गोपिनीहरू थिए ती सारको थिए त भन्दा देवाङ्गनाहरू थिए, सार ती के थिए त भन्दा वेदका मन्त्रहरू थिए ती गोपिनीहरू। अनि जब यस्तै क्रमले हुँदै गयो अनि यतापट्टि आएर सुरसेनका पुत्र थिए वासुदेव, तिनको विवाह भएको थियो कंसकी बहिनी देवकीसँग, अनि कंसले आफैले देवकीलाई लिएर जानका निम्ति त्यो रथमा चढेर रथलाई आफैले हाँक्न लागेको थियो। त्यसै समयमा आकाशवाणी भइदियो आर्य कंस तैले जसलाई रथमा लिएको छ त्यसको आठौं गर्भबाट तेरो वध हुन्छ भन्ने सुनिसकेपछि कंसले सोच्यो यदि मैले आफ्नी बहिनीको अहिले वध गरिदिए भनेदेखि मेरो कदापि वध हुने छैन भनेर बहिनीलाई मार्न आँटेको थियो। त्यस समयमा वसुदेवले अनेक शास्त्रोक्त वचनद्वारा उसलाई सम्झाउने काम गर्नुभयो, हजुर त वीर हुनुहुन्छ, हजुरले यस्तो कर्म गर्न सुहाउँदैन, हजुरलाई के भन्लान्, समाजले के भन्ला, तपाईँ त यत्रो राष्ट्रको राजा हुनुहुन्छ, तपाईँले यस्तो निन्दित काम गर्नु हुँदैन, मृत्यु जन्म अवताम वीर देहे न सहजायते अद्य बाद शतान्ते वा मृत्युर्वै प्राणिनाम ध्रुव, हे कंस हे महाराज जन्म र मृत्यु त जब जन्म हुन्छ त्यो मृत्यु त जन्म सँगसँगै मनुष्यमा आएको हुन्छ उसको देहमा रहेको हुन्छ भने तपाईँ बीचमा किन बाधक बन्नुहुन्छ, त्यही भएर तपाईँले यिनलाई मार्ने काम नगर्नुहोस्, यिनका जति पनि पुत्रहरू हुन्छन् तिनी मैले हजुरलाई अर्पण गर्नेछु भनेर भनिसकेपछि कंसले भन्यो यदि त्यसो भने देखुन् मैले यिनलाई छाडिदिन्छु तर आठौं गर्भ नभइन्जेलसम्म तिमी कारागारमा बस्नुपर्छ भनिसकेको हुनाले ती कंसले देवकी र वसुदेवलाई लिएर विवाह तत्काल नै लगेर कारागारमा राख्ने काम गरे मथुरामा लगेर, अनि त्यसपछि वासुदेवका प्रथम पुत्र भए जसको नाम थियो कीर्तिमान, आफ्नो वाणीलाई सच्चा गर्नका निम्ति प्राण जाए वचन नजाए यो वाणीलाई सत्य मान्दै वासुदेवले त्यो बच्चालाई लिएर जानुभयो र कंसलाई बुझाइदिनुभयो, कंसले फिर्ता गरेको थियो। नारदजीले भनिदिनुभयो कुनै पनि यो भगवानको लीला हो, कुनै पनि एकबाट गन्दै जाँदाखेरिमा आठ र आठबाट उल्टो गन्दै आउँदाखेरिमा एक आठ हुन्छ, त्यही भएर तिमीले कुनै पनि गर्वलाई छोड्ने काम नगर, यिनीहरूको वध गर भनेर नारदजीले भनिसकेपछि कंसले त्यो बालकको वध गर्यो। यसरी वध गर्दै जाँदाखेरिमा छैटौं छवटा बालकहरूको वध गर्यो। सातौं बालक जन्मने क्रममा शेष भगवान नै स्वयं देवकीको गर्भमा आउनुभएको थियो र भगवानले आफ्नै माया भगवतीलाई भन्नुभयो, हे देवी तिमी पृथ्वीमा जाऊ र जुन देवकीको गर्भमा रहेको जुन शेषावतार छ त्यसलाई लिएर नन्दको घरमा रोहिणीको गर्भमा खिचेर राख्ने काम गर भनिदिनुभयो। तिम्रो नाम पृथ्वीमा जया, दुर्गा, भगवती, वैष्णवी, नारायणी आदि नामद्वारा तिमीलाई पुकार गरिनेछ भनेको हुनाले सातौं गर्भलाई खिचेर रोहिणीको गर्भमा लिएर गइन् र आठौं गर्भमा स्वयं भगवान नै आउनुभयो। अनि भगवानको सारा देवताहरूले स्तुति गरे अनि भगवान प्रकट हुनुभयो। त्यसपछि वासुदेवले पनि भगवानको स्तुति गर्न लागे। विधि तोषी भगवान साक्षात पुरूष प्रकृति पर केवलानुभवानन्द स्वरूप सर्वबुद्धिदृक, हजुर पुरूष र प्रकृतिदेखि पनि अलग रहेको हुनुहुन्छ। सम्पूर्ण गटगटमा प्राणीहरूको हृदयमा विराजमान गर्नेवाला ब्रह्म हजुर नै हुनुहुन्छ, यस्तो भगवानलाई नमस्कार छ। अनि देवकीले प्रार्थना गर्नुभयो, प्रभु मैले हजुरलाई बाल रूपमा मागेको थिएँ तर आज तपाईँ त विराट रूपमा भगवानको रूपमा आइदिनुभयो, मैले त काखमा राखेर खेलाउने रूप मैले मागेको थिएँ, तपाईँ शङ्ख चक्र गदा पद्मधारी यो त यो लोकको रूप नै होइन, यो त अलौकिक रूप हो, त्यही भएर तपाईँ त्यही मनुष्यकै अवतारमा मनुष्यकै रूपमा बाल भएर नै हजुर चाहिँ आइदिनुहोस् भनेर प्रार्थना गरिसकेपछि भगवान बालक हुनुभयो र रातारात लिएर वसुदेवले ती भगवान श्रीकृष्णलाई लिएर गोकुलमा नन्द बाबाको घरमा राख्नुभयो र त्यहाँ रहेकी तीन जुन दुर्गा भगवती थिइन् यशोदाको गर्भमा ती बालिकालाई लिएर आउनुभयो र त्यसलाई अब वासुदेवको आठौं गर्भ भनेर पछार्ने समयमा त्यो जननी ती देवी तल नगइकन माथि गएर भनिन्, आर्य दुष्ट, तँलाई मार्नेवाला गोकुलमा जन्मिसकेको छ, तैले मलाई मार्नको लागि किन प्रयत्न गरिरहेको छस् भनेर भनेको हुनाले सारा बालकहरूलाई मार्ने आदेश दिन्छ कंसले। अनि भगवान श्रीकृष्णले साराको वध गर्दै जानुहुन्छ र भगवान श्रीकृष्णको अवतार यसैको निम्ति भएको हो, साधु सन्त महात्माहरूको रक्षा गर्नका निम्ति र दुष्ट दुराचारीहरूको वध गर्नको निम्ति। जब भगवानको अवतार भयो, भगवान गोकुलमा जानुभयो, त्यस समयमा देवताहरू प्रसन्न भए। देवताहरूले आकाशबाट पुष्प वृष्टि गर्न लागे, मेघले मन्द मन्द बारी वर्षाउन लागे अनि वायु पनि सुगन्धले युक्त भएर बहन लाग्यो अनि सारा देवता र ऋषि महर्षि साधु सन्तहरूका मन पनि प्रफुल्लित भए। ब्राह्मणहरूले हवन गरेका अग्निहरू पनि आज अत्यन्त दीप्त भएर अत्यन्त प्रज्वलित भएर बल्न लागे। किन त भन्दा आजसम्म कंसको डर थियो, कुन समयमा आएर त्यसले हामीमा विघ्न गर्ने हो, कुन बेला आएर यो आगोलाई निभाउने हो, अग्निदेव पनि स्वयं डराइरहेका थिए कंसदेखि। र आज जब भगवानको अवतार भयो, भगवानको अवतार भइसकेपछि सारा आनन्दसित बस्न लागे र भगवानले पनि अब यसभन्दा अगाडि विविध लीलाहरू गर्दै जानुहुन्छ र भगवानले आफ्ना भक्तको रक्षा र दुष्टहरूको निवारणका निम्ति नै भगवानको अवतार भएको हो र भगवानको अवतार पृथ्वीको पुकारद्वारा नै यी दुष्ट दुराचारीहरूको वध गर्नका निम्ति नै भएको हो।
2: पक्कै पनि श्रीकृष्ण भगवानको अवतार त लिनुभयो, त्यो अवतार सँगसँगै भगवानबाट हामीले कस्ता खालका उपदेशहरू लिन सकिन्छ?
1: भगवानले हामीलाई गीता भागवत आदिद्वारा विभिन्न उपदेशहरू दिएर जानुभएको छ र अब भन्नलाई भनिन्छ भगवानले चोरेर खानुभयो अरे, भगवानले जाने गाईका बाछालाई फुगाइदिनुभयो अरे, अब भगवानले गएर जुन घरमा आफूलाई खाने चिज हुँदैनथ्यो त्यहाँ गएर ठेका भाँडा पनि फुटालिदिनुहुन्थ्यो अरे, यस्ता चाहिँ हामीले भनिन्छ। तर भगवानले चोर्नु किन भयो भन्दाखेरिमा जति पनि माखन मिश्री आदि हुन्थ्यो त्यो चाहिँ ती गोकुलवासीहरूले सबै लिएर मथुरामा लगेर कंसलाई बुझाउनु पर्थ्यो, त्यहाँका बाल बालकहरूले अलिकति पनि चाख्न समेत पाउँदैनथे। किन त भन्दा कंसको डरले गर्दा गोकुलवासीहरूले पहिलो दिनमा जति लिएर गयो त्यहाँभन्दा दोस्रो दिनमा कम लगे भनेदेखि तिनीहरूलाई मृत्युको डर हुन्थ्यो। अनि भगवान श्रीकृष्णले एकचोटि बाल सखालाई भन्नुभएछ, तिमीहरूको घरमा गाई छन्, तिमीहरूले माखन गाईको दूध घिउ मही खाँदैनौ भनेर सोद्धाखेरिमा सारा कंसलाई बुझाउनको निम्ति यता मथुरामा लिएर जान पाउनुपर्छ, हे कन्हैया खाने के भनिसकेपछि अब आजको दिनबाट तिमीहरूले चोर्ने काम शुरू गर भनिदिनुभयो भगवानले। अनि तिनीहरूले भने, हे कृष्ण चोर्ने काम त भन्दै नभन भनिसकेपछि तिमीहरूले चोर तिमीहरूलाई जे जति आपत्ति आइपर्छन् त्यसको समाधान मैले गर्छु भन्नुभयो। सबैले चोरेछन्, चोरिसकेपछि तिनका माता पिताले तिनीहरूलाई चुट्ने काम गरेछन्। अर्को दिन भगवान श्रीकृष्णले भन्नुभयो, तिमीहरू आज किन रिसाएका भन्दा हे काना, तिमी त दुष्ट रहेछौ, तिमीले चोर्न सिकायो, हामीले चोर्दाखेरिमा हाम्रा माता पिताले हामीलाई पिट्ने काम गरे भनिसकेपछि भगवानले भन्नुभयो, तिमीहरूले चोर्न जानेनौ, अब चोर्न म सिकाउँछु भनेर भगवानले स्वयं आफैले लिएर जानुहुन्थ्यो र त्यहाँ भएका माखन मिस्त्रीहरूलाई निकालेर खाने काम गर्नुहुन्थ्यो। आफूले मात्रै खानु भएन, मर्कान भनेका बाँदरहरूलाई पनि भगवानले बाँध्नुभयो। अब भगवानले किन बाँध्नुभयो त भन्दा यहाँबाट यो सन्देश भगवानले हामीलाई दिनुभएको छ, यदि तिमीले चोरेरै पनि खाएका छौ भनेदेखि त्यो चोरेको चिजलाई पनि बाँडेर खाऊ, एक्लै नखाऊ। र भगवानले बाँदरहरूलाई किन दिनुभयो त भन्दाखेरिमा, जब भगवान श्रीराम अवतार भएर मर्यादा पुरूषोत्तममा रहनु भएको थियो त्यस समयमा ती बाँदर सेनाहरूले हनुमान जाम्बवन सुग्रीव आदिले सारा बाँदरहरूले भगवानलाई आफूले सक्दो मदत गरेका थिए र भगवानले त्यो ऋणलाई त्यो युगमा तिर्न सक्नु भएन र भगवानले भन्नुभएको थियो, अब मैले तिमीहरूको ऋणलाई द्वापर युगमा तिर्नेछु भन्नुभयो। यसै कारणले त्यो बानरहरूको ऋणलाई चुक्ता गर्नका निम्ति पनि भगवानले ती बानरहरूलाई पनि दिनुभयो। अब भगवानले गाई दुने बेला नभइकन बाछाहरूलाई किन फुकाइदिनुभयो त भन्दाखेरिमा, ती गोकुलवासीहरूले कंसको डरले गर्दाखेरिमा बाछालाई दुध कम दिएर पनि दुएर त्यो माखन लिएर जाने काम गर्थे मथुरा। अब भगवान यति दयालु हुनुहुन्थ्यो अनि भगवानले सोच्नुभएछ, ओहो यो त यिनीहरूले आज यो बाछीको पनि अपराध गरेका छन्, जुन गौमाताले बाछीको लागि भने दिएको दूध छ आज बाछाको मुखबाट पनि छुटाएर यिनीहरूले त्यस्तो दानवलाई लगाएर दिने भनेर भगवानले गाई दुनु अघि नै गएर बाछालाई फुकाउने काम गर्नुहुन्थ्यो। र जुन घरमा माखन मिश्री हुँदैनथ्यो त्यस घरमा भगवानले मलमूत्र पनि त्याग गरेर हिँड्नुहुन्थ्यो। किन त भन्दाखेरिमा, जुन घरमा दूध दही घिउ मह आदि भगवानको उपभोग्य भगवानलाई भोग लगाउने चिज छैन, भोग्य पदार्थ छैन भनेदेखि त्यो घर घर नभएर के हो त भन्दा एउटा मसान नै हो। त्यस्तो घरमा यदि भगवान जानुभयो भनेदेखि त्यस्तै मलमूत्र आदि नै त्याग गरेर भगवान त्यहाँबाट हिँड्ने काम गर्नुहुन्छ। यसबाट थाहा हुन्छ कि आफ्नो घरमा भगवानको भोग्य यानि भगवानलाई भोग लगाउने वस्तुहरू कहिल्यै पनि खाली गर्नु हुँदैन भनेर यसबाट भगवानले सन्देश दिनुभयो। अनि त्यति मात्रै होइन, भगवानले त गीतामा पनि भन्नुहुन्छ, गीता श्रीमद् भगवद् गीता भनेको छ। अब यहाँ पनि श्री पहिले चाहिँ भगवानकै अर्धाङ्गिनीकै नाम आएको छ, भगवद् गीता यानि भगवानले गाएको हुनाले जुन गाइन्छ त्यसलाई गीत भनिन्छ। यो गीता चाहिँ भगवानले गाउनु भएको हुनाले भगवद् गीता भनेर यसलाई भनियो। अब जुन गीत जब शोक र विरहले डुबेको अवस्थामा गाइन्छ त्यो अत्यन्त मार्मिक हुन्छ। आज अर्जुन पनि कुरुक्षेत्रमा आफ्ना मामा भान्जा हजुरबुवा नाति छोरा आदिलाई देखेर विरहले आतुर भएर बसेका थिए कि म युद्ध गर्दिन भनेर। त्यस्तो विरहको शोकलाई मेटाउनका निम्ति भगवानले जुन गीत गाउनुभयो त्यसलाई आज हामीले श्रीमद् भगवद् गीताको नामले पनि जान्न सक्दछौ।
2: जस्तै श्री कृष्णसँग जोडेर गोपिनीहरू अथवा गोपीसँगको प्रेम र 16,000 रानीको चर्चा गरिन्छ, यसको बारेमा केही बताइदिनुहोस् न।
1: अब यसमा कुनै भगवानका नास्तिकवादहरूले के भन्छन् त भन्दा, भगवान कामाशक्त भएर 16,108 पट रानीहरूलाई भगवानले विवाह गर्नुभयो। यसमा त जसले यो भन्छ भने त्यो त उसको मूर्खता हो। किन त भन्दा भगवान भक्तवत्सल भक्तमाथि अत्यन्त कृपा गर्नुहुन्छ। भौमासुर नाम गरेको एउटा दानव थियो, त्यो भौमासुरले के गर्यो त भन्दाखेरिमा सारा देवता मानेति गोपिनीहरू जसलाई भगवानले पानी ग्रहण गर्नुभएको थियो तिनीहरूलाई लगेर कारागारमा थुनेको थियो, ताकि उसले जाने तिनीहरूसँग विवाह गर्न चाहन्थ्यो तर तिनीहरू मानेनन्। पुगेका कति थिए त भन्दा 16,100 पुगेका थिए। अनि तिनीहरूले भगवान श्रीकृष्णको स्तुति गरे, भगवानले त्यो भौमासुरको वध गरेर अनि भगवान त्यहाँ जानुभयो। त्यहाँ गइसकेपछि तिनीहरूलाई त्यहाँबाट कारागारबाट भगवानले छुटकारा गर्नुभयो। अनि भगवानले भन्नुभयो, अब तिमीहरू आफ्नो आफ्नो घरमा जाऊ भनेर भगवानले जब बताउनु भएको थियो, तिनीहरूले भने हामी त घरबाट निन्दित भएर आएका छौं, यदि हामी फर्किएर गयौं भनेदेखि त्यहाँ हामीलाई समाजले पनि मान्ने छैन, हाम्रा घरका परिवारले पनि मान्ने छैनन्, अब हामीलाई हजुरले नै स्वीकार गर्नुहोस् भनेको हुनाले भगवानले अब यिनीहरू को उपाय केही पनि छैन, यिनीहरू अब यहाँबाट कहीँ पनि जान सक्दैनन् भन्ने बुझिसकेपछि ती 16,100 भगवान स्वयंले नै के गर्नुभयो त भन्दा स्वीकार गर्नुभयो। यो भगवानको भक्त वात्सल्यता हो।
2: पक्कै पनि जस्तै श्रीकृष्णको जीवनबाट हामीले के कुराहरू सिक्न सक्छौ?
1: भगवान श्रीकृष्णको यो जुन लीला गर्नुभयो यसबाट हामीले सिक्न सक्छौ, आफ्ना बाल सखाहरूसँग चाहिँ नि कहिल्यै पनि क्रोध गर्नु हुँदैन, झगडा गर्नु हुँदैन। यदि केही चीज आफूलाई प्राप्त भएको छ भने त्यसलाई बाँडेर खानुपर्छ, र यदि कोही अत्याचारी छ भनेदेखि त्यसको बसमा कहिल्यै पनि लाग्नु हुँदैन, सत्यलाई कहिल्यै पनि छोड्नु हुँदैन। अनि त्यति मात्र नभएर यदि कोही आफ्नो शरणमा आएको छ भने त्यो शत्रु नै किन नहोस् त्यसलाई आफ्नो शरणमा लिनुपर्दछ, र यदि आफूबाट कसैले कुनै वस्तुको आश गरेको छ भने त्यो सम्भव छ भनेदेखि त्यो हामीले उसलाई दिनुपर्दछ, यदि मित्री छ तर पनि त्यो धर्मद्रोही छ भनेदेखि त्यसलाई छान्नु हुँदैन। ब्रह्माजी पनि भागवतमा भन्नुहुन्छ, क्षेत्रियाणाम अयम धर्मो प्रजापति विनिर्मित भ्रातापि भ्रातरम हन्यात्। यदि कोही धर्म विरूद्ध छ भनेदेखि, यदि आफ्नै भाइले आफ्नै भाइको वध गर्छ, धर्मद्रोही छ भनेदेखि त्यसमा यसलाई पापमा चाहिँ गनिँदैन, यो धर्मकै निमित्त गनिन्छ भनेर भगवान श्रीकृष्णले भन्नुभयो। अनि त्यति मात्रै होइन, भगवान श्रीकृष्ण त भन्नुहुन्छ यो शरीर जुन छ, यो शरीर के छ त भन्दाखेरिमा नाशवान छ, आत्मा अजर छ, अमर छ, नजायते मृियते वा कदाचिन नायम भूत्वा भविता बान भूय अजो नित्यम शाश्वतोयम पुराणो नहन्यते हन्यमाने शरीरे नैनम छिन्दन्ति शस्त्राणि नैनम दहति पावक न चैनम क्लेदयन्ति आपो न शोषयति मारुत आदि इत्यादि द्वारा यो आत्मालाई कुनै अस्त्रले काट्न सक्दैन, अग्निले जलाउन सक्दैन, पानीले गलाउन सक्दैन, हावाले सुकाउन सक्दैन आदि इत्यादि द्वारा अर्जुनलाई भगवानले भन्नुहुन्छ। यिनीहरू त सबै नाशवान छन्, यिनीहरूको आयुलाई त मैले क्षीण गरिसकेको छु, तिमी केवल निमित्त मात्र बन भनेर अर्जुनलाई भन्नुहुन्छ। त्यति मात्र होइन, भगवानले त यो पनि भन्नुहुन्छ कि सर्वप्रथम यदि हामीले कुनै पनि कर्म गर्दैछौ भने पहिला शास्त्रलाई हेर तिमीले फर्किएर, शास्त्रले के भनेको छ त्यो शास्त्रोक्त विधिद्वारा गरिएको छ कि शास्त्रबाट चाहिँ विपरीत भएर शास्त्र विहित भएर चाहिँ गरिएको छ। यस शास्त्र विधिम उत्सृज्य वर्तते कामकारत न सिद्धिम अवाप्नोति न सुखम न परामगतिम। गीता 16:23 भगवान भन्नुहुन्छ, जसले शास्त्रको विधिलाई त्यागेर काम गर्दछ भने न सिद्धि मवाप्नोति न सुखम न परामगतिम, न उसले यो लोकमा सुखलाई प्राप्त गर्न सक्दछ न परलोकमा उसको गति हुन्छ। फेरि अर्जुनले भगवानसँग सोध्नु भएछ, प्रभु यदि यो लोकमा नि सुख हुँदैन परलोकमा नि सुख हुँदैन भनेदेखि गर्ने के भन्दाखेरिमा, हे अर्जुन तस्मात् त्यही कारणले तस्मात् शास्त्र विधिम तस्मात् शास्त्र विधिम ज्ञात्वा य शास्त्र विधिमुत्सृज्य वर्तते कामकारत तस्मा शास्त्र प्रमाणम ते कार्य कार्य व्यवस्थितो न सुसिद्धिम अवाप्नोति न सुखम न परामगतिम। त्यही भएर यो कर्म गर्नु यो नगर्नु भन्ने चाहिने शास्त्रको निचोड छ, शास्त्रले बताएको छ, पुराण उपनिषद आदिले चाहिँ यसलाई बताएका छन्। त्यही भएर पहिले शास्त्रलाई हेर, शास्त्रले जे भनेको छ त्यही गर, कर्तव्य कर्म गर, कर्तव्यबाट विमुख कहिले पनि नहौ। यज्ञ दान तप कर्म न त्याज्यम कार्मे हो तद 18:5 पनि भन्नुहुन्छ, कुनै पनि अवस्थामा जस्तै अवस्थामा पनि यज्ञ गर्न नछोड्नु, दान गर्न नछोड्नु, र आफ्नो तप जप ध्यान आदि नछोड्नु, र आफूले गर्ने जुन कर्म छ त्यो कर्मलाई यी चार कुरालाई कहिले पनि त्याग नगर्नु। किन त भन्दा पावनानी मनीषिणाम, यी चार चीजले के गर्दछन् त भन्दाखेरिमा मनुष्यलाई पवित्र बनाउँदछन् भनेर यसरी भगवानले भन्नुहुन्छ। र आज अत्यन्त शुभ दिन रहेको छ, भगवानले भन्नु सुखदेव स्वामीलाई जब परीक्षितले यस्ता भगवानका विषय परक प्रश्नहरू जब गर्नुभएको थियो, सुखदेवले भन्नुभएछ, वासुदेव कथा प्रश्न पुरुषां स्त्रीन पुनाति वक्तारम प्रच्छकम श्रोत्रिम। जसले भगवान वासुदेव सम्बन्धी भगवान श्रीकृष्ण सम्बन्धी प्रश्न गर्दछ भनेदेखि त्यहाँ बोल्नेवाला भन्नेवाला सोध्नेवाला र जसले सुनेको छ यी तीन चाहिँ के हुन्छन् त भन्दा यी तीन व्यक्ति भगवानको कथाबाट भगवानको लीलाबाट यिनीहरू पवित्र हुन्छन् भनेर भगवानले यस प्रकारबाट बताइदिनुभयो। अनि जुन कंस थियो, कंसले किन यदुवंशीहरूमा चाहिँ यसरी द्रोह गर्यो त भन्दा यसभन्दा अघिल्लो जन्ममा यो कालनेमी भनेर जन्मिएको थियो, अनि यसलाई स्वयं भगवान विष्णुले नै यसको हत्या गर्नुभएको थियो, यसको वध गर्नुभएको थियो, र आज भगवान यदुको कुलमा जन्मिएको हुनाले आज यो यदु कुलको द्रोही भएर मेरो हत्याराको चाहिँ कुलको मैले नाश गर्छु भनेर कंसले भगवान श्रीकृष्णको अज्ञानता पूर्वक चाहिँ द्रोह गर्न थाल्दछ। अनि द्रोह गर्छ जब अज्ञानको पर्दाले ढाक्छ त्यसपछि त्यो अज्ञानलाई नष्ट गर्नका निम्ति भगवान श्रीकृष्ण रूपी सूर्य उदाउनुहुन्छ र त्यो अज्ञान रूपी कंसलाई नष्ट गरेर सारा भक्तहरूमा चाहिँ ज्ञानको प्रकाश भगवानले छरेर जानुहुन्छ।
2: हजुर, हामीले कृष्णको जस्तै कृष्णको प्रेम चाहिँ एउटा त्यागमा रूपान्तरित किसिमको प्रेम थियो जुन न कि वासनामा थिएन भनेर हामीले भनिरहँदाखेरि त्यो खालको बुझाइ अहिलेको जनमानसले बुझेको छ कि छैन?
1: अहिले तीन प्रकारका अन्ध हुन्छन्, ज्ञानान्ध, धनान्ध र बलान्ध। ज्ञानान्ध थियो, ज्ञानान्ध थियो रावण, पढेको त्रिलोक विजेता पनि थियो, त्रिलोकीमा रावण जतिको विद्वान कोही पनि थिएन, तैपनि त्यस्तो विद्वान पनि एउटा काममा आसक्त भएर सीतामातालाई हरण गर्छ ताकि भगवान श्रीरामले उसको वध गर्नुहुन्छ। अनि बलान्ध थियो दुर्योधन, दुर्योधन आफैमा बलको अहंकार गर्थ्यो, बलमा अहंकार गरेको हुनाले अहम करोति मै गर्छु भन्ने जुन अहंकार थियो त्यसको पनि वध हुन्छ भीमसेनद्वारा। अनि जुन ज्ञानान्ध यानि ज्ञान भएर पनि अन्ध भएका थिए धृतराष्ट्र, जसको पुत्र शोकमा डुब्छन् र जंगलमा गएर जसको वध हुन्छ, विदुरले ज्ञान दिएर जान्छन्। र अहिलेको जनमानसमा के छ भन्दाखेरिमा भगवानले यस्तो गरे उस्तो गरे भनेर भन्छन्, भगवानले किन गर्नुभयो, के का लागि गर्नुभयो भनेर यो कसैले सोध्दैन। अहिलेको यो बुझाई, अहिले यो चाहिँ जुन मान्छेमा यो बुझाउने कला छ र बुझ्ने व्यक्तिहरू छन् यिनीहरूमा एउटा गलत प्रकारको चाहिँ बुझाइ यिनीहरूले बुझिरहेका छन्। भन्नेवालाले पनि त्यसलाई बुझाउन सकिरहेको छैन र बुझ्नेवालाले त बुझ्ने कुरै भएन। अब भगवान यदि भगवानले चाहनुहुन्थ्यो भने तिनै भगवान हुनुहुन्थ्यो, तर किन त्रेता युगमा भगवानले सीता मातालाई नै पाणी ग्रहण गर्नुभयो र जब सीताको त्याग गर्नुभयो त्यसपछि उहाँ चाहिँ दोस्रो विवाह गर्नु भएन, उहाँले तिनै भगवान हुनुहुन्थ्यो, सनक सनन्दन सनातन कुमारको अवतारलाई लिएर अखण्ड ब्रह्मचर्यको रूपमा बस्नुभयो, तिनै भगवान हुन्थ्यो, एउटा वामन बटु बनेर हिँड्नुभयो भनेदेखि के यो भगवानमा कामशक्ति थियो त भन्दा अवश्यमेव थिएन। किन थिएन त भन्दा कामदेवले भगवानलाई एक दिन भनेछ, हे कृष्ण मैले तिमीलाई अब काम बाण प्रहार गर्छु भन्यो। भगवानले भन्नुभयो तिमी अरू दिनमा यदि मसित कामको युद्ध गर्नेछौ भनेदेखि अरू दिनमा तिमी नआऊ, मैले शरदकालीन पूर्णिमामा रासलीला गर्नेछु, मेरा वरिपरि 16108 गोपिनीहरू हुनेछन्, त्यस समयमा आऊ तिमी मसित युद्ध गर्न, कामको युद्ध गर्न भनिसकेपछि कामदेव आएका थिए। त्यो कामदेवलाई पनि उल्टो काम बाण प्रहार त भगवान श्रीकृष्णले गरिदिनुभयो, पछि कामदेव पनि शरणमा परे, प्रभु मैले हजुरलाई जान्न सकिन बुझ्न सकिन भनेर। जहाँ स्वयं कामदेव नै आफू पराजित भएर गएका छन् भनेदेखि अहिलेको बुझाइले भगवान श्रीकृष्णमा चाहिँ यो गलत, भगवान श्रीकृष्णप्रति गलत व्याख्या गर्नु यो गलत नै हो। किन त भन्दा यदि भगवान श्रीकृष्णले गर्नुभयो भनेर यदि कसैले भगवान श्रीकृष्णले गरेका कार्यलाई गर्न चाहन्छ भने भगवानले त आगोलाई पनि पान गर्नुभएको थियो, भगवानले त एउटा पर्वतलाई नै धारण गर्नुभएको थियो, सर्पको मुखमा बसेर भगवान निस्किनु भएको थियो, काली नागमाथि त्यसको शिरमा बसेर भगवानले नृत्य गर्नुभएको थियो, आकाशमा उड्नु भएको थियो। के यस्तो कर्म अहिलेका मनुष्यले गर्न सक्दछन् भन्दा अवश्यमेव सक्दैनन्। भगवानले विषलाई पान गर्नुभयो, के विष पान गर्न सक्छन् भन्दा अवश्यमेव सक्दैनन्। त्यही भएर भगवानले जुन कुरा गर्नुभयो त्यो भगवानले गरेका राम्रा कार्यहरूलाई, राम्रा पक्षहरूलाई हामीले लिने हो। भगवान श्रीकृष्णको लीला के छ त भन्दा श्रवणीय छ। भगवानले जे जे गर्नुभयो त्यो त हामीले सुन्ने मात्र हो, भगवानले गरेका एउटा कुरालाई पनि हामीले गर्न सक्दैनौ। जहाँ कि घरमा एउटै पत्नीलाई त भनेको पुर्याउन सक्दैनौ भने, सकिँदैन भने 16108 आएर बसेदेखि के गति होला। र भगवान श्रीकृष्णले त्यत्रो गोवर्धन पर्वतलाई उठाउनु भयो, हामीले सानो ढुङ्गोलाई उठाउन सक्दैनौ, पर्वत उठाउँछु भनेर लाग्यो भने त्यसको गति के होला। र भगवानले काली शेषलाई, नागलाई चाहिँ लडेर युद्धमा जित्नुभयो, हामी सर्पलाई लडेर जित्छौं भनेर सर्पलाई गिजाउन गयौं भने हाम्रो गति के होला। त्यही भएर भगवानले जति पनि कर्म गर्नुभयो त्यो कर्म हामीले गर्न सक्दैनौ, त्यो त भगवानले गरेका लीलाहरूको श्रवण मात्रै गर्ने हो। र भगवान श्रीकृष्णले जुन जुन कुराको उपदेश दिनुभएको छ ती उपदेशको हामीले पालन गर्ने हो। भगवान श्रीकृष्णको लीला छ श्रवणीय, भगवान श्रीरामको लीला छ करणीय। भगवान श्रीरामले जे जे गर्नुभयो त्यो हामीले गर्ने हो, भगवान श्रीकृष्णले जे जे गर्नुभयो त्यसलाई हामीले सुन्ने हो, उहाँले दिएको उपदेशलाई हामीले व्यवहारमा ल्याउने हो।
2: यो सँगसँगै तपाईँ आफै पनि युवा हुनुहुन्छ, हाम्रो वैदिक सनातन धर्म अत्यन्त महत्वपूर्ण छ र यसलाई बुझाउन युवा जमातहरू चाहिँ कतिको बुझ्ने कोसिस गर्नु भएको छ, तपाईँले कस्तो पाउनु भएको छ?
1: यसमा सर्वप्रथम त भाव भनिन्छ, भावोहि भवकारणम् भनिन्छ। पुष्पम दृष्ट्वा फलम दृष्ट्वा दृष्ट्वा यौसित यौवनम त्रिणी रत्नानि समदृष्ट्वा कश्चन चलते मनः। एउटा सुन्दर फुलेको गुलाबको फूललाई देख्दा को त्यस्तो व्यक्ति होला जसको मन आकर्षित त्यस पुष्पमा नहोला। पाकेको फल वृक्षमा छ अर्थात कुनै आफ्नो अगाडि पाकेको फल छ भने देखुन् त्यसलाई देख्दाखेरिमा को त्यस्तो व्यक्ति होला जसको मन चाहिँ विचलित नहोला। र सुन्दर रूपलाई यदि कसैले देखे भने चाहे स्त्री होस् चाहे पुरूष होस् सुन्दर रूपलाई देखे भने कुन त्यस्तो होला जसको मन विचलित नहोला। जहाँ सौभरी विश्वामित्र पराशर जस्ता ऋषिहरूको मन पनि विचलित त भएको थियो को त्यस्तो व्यक्ति होला। त्रिणी रत्नानि समदृष्ट्वा कश्चन चलति मन को त्यस्तो पुरूष होला यी तीनवटा रत्नहरूलाई पनि विजय हासिल गर्न सक्ला। तर भावोहि भवकारणम जसको विचार जस्तो हुन्छ उसको मनमा त्यस्तै चाहिने कल्पना हुन्छ र वाणी पनि त्यस्तै आउँछन्। त्यही भएर भगवानले पहिल्यै भनिदिनु भएको छ यस्तरी नै व्यक्तिहरू यस्तरी नै मनुष्यहरू चाहिने काममा फस्नेछन् भनेको हुनाले भगवानले त उपदेश दिनुभएको छ। र अहिले कतिपय यसबाट त विमुखै भएका छन्, कामलाई जित्न त सक्दैनन् पनि, सकेका पनि छैनन्। कतिपय यत्तिकै डुलिरहेको पनि हामीले देखिरहेका छौं र भगवानले यस्तो नहोस् भन्नका निम्ति यस्तै हुनेछ भन्ने थाहा पाएर पहिले

0: सर्वभूतेषु र सम्पूर्ण प्राणीहरूलाई आफू जस्तै मान, जसले गर्दा प्राणी हिंसा हुँदैन। जसले यो कुरालाई जान्दछ त्यो नै ज्ञानी हुन्छ, पण्डित शब्दको अर्थ हुन्छ त्यो नै ज्ञानी हुन्छ। त्यही भएर यहाँ भनिएको छ कि यस शास्त्र विधिम उत्सृज्य, जसले शास्त्रलाई आधार नमानिकन कर्म गर्दछ भने न त्यो अन्य चाहिने जति पनि काममा फसेका व्यक्तिहरू छन् तिनीहरूले न त्यो कर्मद्वारा यहाँ सुख प्राप्त गर्दछन् न परलोकमा तिनीहरूको गति हुन्छ। यही कुरालाई यिनै गीताकारले भगवान श्री कृष्णले गीता 18 अध्यायको 38 श्लोकमा नि भन्नुभयो, विषयेन्द्रिय संयोगात, जुन विषय र इन्द्रियको संयोगबाट त्यो सुख प्राप्त हुन्छ, जुन आनन्द प्राप्त हुन्छ त्यो क्षणिक हुन्छ, त्यसको परिणाम दुःखदायी हुन्छ भनेर पहिले पनि गीतकारले बताउनु भएको छ। त्यही भएर शास्त्र विधिलाई हामीले लियौं भनेदेखि यो काम क्रोध आदिलाई पनि हामीले परास्त गर्न सक्छौं, अभ्यास पनि हुन्छ र भगवानमा जब भक्ति हुन्छ, भगवानमा एकता हुन्छ, आध्यात्मिक क्षेत्रमा डुब्दछौ भने भावो हि भवकारणम यादृशी भावनायशेष दीर्घवती तादृशी, जसको भावना जस्तो हुन्छ त्यसको कार्य पनि त्यस्तै सिद्ध हुन्छ। त्यही भएर हामीले शास्त्र विधिमा नै हामी अपनाउनु पर्दछ, शास्त्र विधिलाई यसदेखि विमुख हुनु हुँदैन।
1: हजुर, आज श्री कृष्ण जन्माष्टमीको दिन व्रत विधि केही हुन्छ कि कस्तो छ यो पूजा व्रत विधि चाहिँ?
0: आज भगवान श्री कृष्णको प्राकट्य दिवस हो। आजको दिनमा यदि सकिन्छ भनेदेखि उपवास गरेर मध्याह रात्रिको 12 बजेको समयमा भगवान श्रीकृष्णको प्राकट्य दिवस मनाउने चलन छ। भगवानको विग्रहलाई कुनै मेवामा, कुनै फलमा अथवा केही पनि नभए कुनै फूलको गुच्छाहरूमा राखेर रात्रि 12 बजे भगवानलाई प्राकट्य गराउने, यानि त्यहाँबाट अवतरित धरधाममा गराएर भगवानको 16 उपचारले पूजन गरेर भगवान श्रीकृष्णको आरती गरेर र नन्दोत्सव आदि मनाएर भगवानको पूजा आराधना गरिन्छ र भगवानको प्रसादलाई ग्रहण गरिन्छ। यो गर्नाले भगवानमा प्रेम हुन्छ, भगवानको कृपा हामीमा रहन्छ, भगवानमा आस्था रहन्छ। यसरी चाहिँ उपवास बसेर रात्रिमा हामीले भगवानको पूजा आराधना भजन कीर्तन आदि गर्ने चलन रहेको छ। यो चाहिँ नि भगवानको जन्म दिवस हो। यसबाट पनि सिद्ध हुन्छ कि अहिले यो जुन केक काटेर जन्मदिन मनाउने गरिएको छ, भगवानले त पहिले नै भनिदिनु भयो, जब म जाने पृथ्वीमा अवतरित भए मेरो समयमा त ब्राह्मणहरूलाई बोलाएर स्वस्ति वाचन गराइयो, सारा चाहिँ नि दही माखन मिश्री आदिको प्रसादी गराइयो भने आजको यो जुन हामी 21 औं शताब्दीमा आएका छौं, केक काटेर बत्ती निभाएर भगवान जन्मिँदाखेरिमा त सारा कृष्ण पक्ष भए तापनि पूर्ण चन्द्रको उदय भएको थियो, सारा अग्निहरू जलिरहेका थिए, बत्तीहरू जलिरहेका थिए, त्यहाँ बत्ती निभ्न लागेका बत्ती पनि जलेका थिए भने आज हामीले बलेको बत्तीलाई पनि निभाएका छौं। यहाँ कि आज हामी ज्ञान आफूमा हुँदाहुँदा पनि अज्ञानको मार्गतिर हामी दौड़िरहेका छौं, यसबाट कदापि पनि कल्याण हुन सक्दैन। भगवानले भन्नुभयो जन्मदिनको दिनमा बत्ती निभाउने होइन, केक काट्ने होइन, हामीले भगवानको भजन गर्ने हो, भगवानको स्तुति गर्ने हो, प्रार्थना गर्ने हो, भगवानका मंगल मंगल स्तुतिहरूको हामीले अध्ययन गर्ने हो, मनन गर्ने हो, चिन्तन गर्ने हो।
1: हजुर, कार्यक्रमको हामी अन्त्यमा छौं, अन्त्यमा केही भन्नुहुन्छ?
0: मैले के भन्न चाहन्छु भने जति पनि रेडियो सफलतालाई सुनेर बस्नु भएको छ, यहाँहरूले आजको दिनमा नुहाएर व्रत पनि आजको अत्यन्त सजिलो छ। बिहान नुहाइसकेपछि दिनभरि भगवानको नाम जप ध्यान जे सकिन्छ, पाठ जे सकिन्छ, केही नभएदेखि श्रवणम कीर्तनम विष्णुम स्मरणम पाद सेवनम अर्चनम वन्दनम दास्यम साख्यम आत्मनिवेदनम भनिएको छ। यी नवदा भक्ति हुन् भगवानका। श्रवण गर्नु, कीर्तन गाउनु, श्रवणम कीर्तनम विष्णुम स्मरणम भगवानको स्मरण गर्नु, पाद सेवनम भगवानका पाउको सेवा गर्नु, अर्चनम भगवानको अर्चना गर्नु फूल तुलसी आदिद्वारा, अर्चनम वन्दनम वन्दना गर्नु, अर्चनम वन्दनम दास्यम भगवानलाई आफ्नो सखी सखा बनाउनु र भगवानमा आफ्नो आफूलाई अर्पण गर्नु, यी नवदा भक्ति गर्नु सकिँदैन भनेदेखि एक न एक यी नवदा भक्ति मध्ये एक गर्नु र यसबाट जुन यो प्रसारण भइरहेको छ सम्पूर्ण श्रोताबिन्दहरूले यसलाई सुनिरहनु भएको छ, उहाँहरूले आज भगवान श्रीकृष्णको मन्त्र श्री राधा कृष्णाभ्याम नमः यो मन्त्रलाई हजुरहरूले जप गर्न सक्नुहुन्छ र सकिन्छ भने त मध्यकालीन 12 बजेसम्म हामी जागराम बसेर भगवानको 2-4 मिनट भए तापनि 2-4 चोटि भगवानको स्मरण गरेर र भगवानलाई केही जे छ त्यही केही छैन भने जल मात्र भगवानलाई भोग लगाएर त्यो भगवानको प्रसादीलाई ग्रहण गरेर त्यसपछि हामीले बल्ल चाहिने भगवानको जन्म उत्सव आदि मनाएर शयन गर्ने गर्दछौं र यो रेडियोबाट जति पनि हामीले आध्यात्मिक कुराहरूलाई सुनिरहेका छौं यसलाई सुन्ने मात्र होइन

0: मनन गर्ने चिन्तन गर्ने व्यवहारमा ल्याएर हामीले यो संसारबाट मुक्त हुनु छ। यानी यी सांसारिक विषयहरूबाट पनि कामादी पदार्थहरूबाट पनि हामीले भगवानका उदाहरणहरूलाई हेरेर यसबाट हामी विमुख हुनु छ। हामीले नित्य वस्तुलाई प्राप्त गर्नु छ, नित्य शाश्वत निर्गुण निराकार वस्तुलाई प्राप्त गर्नु छ। हामी यसैको मार्गमा लाग्नु छ। जबसम्म नदी समुद्रमा पुग्दैन तबसम्म नदी हिँडिरहन्छ, समुद्रमा गएपछि स्थिर हुन्छ। त्यस्तै हाम्रो मन पनि त्यतिन्जेलसम्म चञ्चल हुन्छ जबसम्म भगवानलाई प्राप्त हुँदैन। जबसम्म यो अंशले अंशीलाई प्राप्त गर्दैन तबसम्म मन चञ्चल रहन्छ। यो अकाट्य सिद्धान्त हो। त्यही भएर तपाईँहरू सबैले आजको दिनमा राधा कृष्णाभ्याम नमः भनेर यो भगवान श्री राधा कृष्णको मन्त्रहरूलाई जप गर्नुहोला। सकिन्छ भने आज उपवास गर्नुहोला, सकिँदैन भनेदेखि फलाहार जे सकिन्छ त्यसद्वारा चाहिँ नि मनद्वारा पनि हामीले मानसिक रूपमा भगवानको पूजा अर्चना गर्न सक्दछौ। र यस रेडियो सफलताबाट धेरै यस्ता कार्यक्रमहरू प्रसारण भइरहेका छन्। यो रेडियोमा यस्तै कार्यक्रमहरू सदा सर्वदा भइरहन् र भगवान परब्रह्म परमात्मा श्री कृष्णले यहाँका जति पनि संचारकर्मीहरू हुनुहुन्छ उहाँहरूमा आयु आरोग्य ऐश्वर्य आदिको वृद्धि गराउन् र भगवानमा भक्ति धर्मप्रति आस्था र यस्तै कार्यक्रमद्वारा तपाई हामी सधैँ नजिक हुन पाइयोस् भन्दै म श्रवण पौडेल विदा हुन चाहन्छु। धन्यवाद।
1: समयका लागि धेरै धेरै धन्यवाद छ। आज श्री कृष्ण जन्माष्टमी, आज हामीले विभिन्न किसिमका ती भक्ति भावहरू हामीले आफ्नै घरमा बसेर जगाउन सक्छौ। न्याय र धर्मको रक्षार्थ विनाश अनि युद्धको नियतिसँग समानान्तर रूपमा गएको श्री कृष्णको जीवन एकातिर शान्ति र मानवतातर्फ पूर्ण रूपमा निर्दिष्ट छ। विभिन्न प्रसंगमा भगवान श्री कृष्णको व्याख्या गरिँदा उहाँको छेउछाउ जीव जन्तु चराचरहरूको पनि नामका कारण जीव जन्तु र चराचर प्रतिको सेवा र स्नेहको सम्बन्ध पनि सुमधुर रहेको छ। आजको कार्यक्रममा समय दिनुभयो युवा पण्डित श्रवण पौडेललाई धेरै धेरै धन्यवाद दिँदै भोलि फेरि हामी नयाँ विषयवस्तुमा छलफल गर्नेछौ। श्रीकृष्ण भगवानले हामी सबैको रक्षा गर्नुहुनेछ। श्रद्धा र भक्ति हुन पर्यो, त्यो रक्षा तपाईँ आफैले अनुभूति गर्न सक्नुहुन्छ भन्दै आजको दिन शुभ रहोस्। शुभ दिन।

0: सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: वाह क्या स्वादिलो माडा, खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
3: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
2: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी, फोन नम्बर 98460 66 642, 98460 41081।
4: आयो है मासु, ताजा ताजा मासु, दोस्ती टू मिट सपमा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट सप पोखरा रत्नचोक प्रोप्राइटर शिव कुँवर। सम्पर्क नम्बर 98052673793 97650960।
2: छेरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छ्यु गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बस्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाई स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
1: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राख्नु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9825017014
3: मठ मन्दिर
4: गुरुकुल
3: चैत्य गुम्बा
4: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन् यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन सफल जीवनको आधार पनि हो
3: आउनुहोस् एकतामा शक्ति हुन्छ प्रेम बाँडौ जीवनलाई सार्थक पारौ
4: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम
5: बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्पेढुङ्गा पोखरा सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुवर सम्पर्क 9811762983 9855852855 सम्झनुहोस् है बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार
6: मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
7: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
6: अनि कहाँ छ छोरा यो पसल
7: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि
8: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेयर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
7: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
6: पोखरा दुई बिन्दवासिनी बस पार्क
7: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
6: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
7: मोबाइल नम्बर 9846059581
6: 9116715475
9: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ सम्पर्क 061452966 061455966 र मोबाइल नम्बर 9846000851

0: स्टडी एब्रोड जुनसुके विषय में उच्च शिक्षा का लागि अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आईएलएसपीटी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: हामी सुरक्षित छौं, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98-560-011-86 98-460-35-111। सम्पर्क नम्बर फेरि एकपटक 98-460-35-111। अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यौँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
1: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
3: विगतको 20 वर्षदेखि हजुर सेवामा समर्पित
4: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
3: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू www.websurfer.com.np।
5: Studio time.
6: It's 9 a.m.

नमस्कार, जहाँ संसार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्ज तयार पारेको बिहान 9 बजेको खबर संगालोमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालोको शुरूमा मुख्य खबरका शीर्षकहरू। श्रीकृष्ण जन्माष्टमी पर्व आज विभिन्न आजा सहित मनाइदै, पूरा गौरा पर्वको मुख्य दिन पनि आजै। त्रिशुली 3A सुरुङभित्र फँसेकाहरूसँग उद्धार टोलीको संवाद भएको सांसद देवपानीको बनाए। बाढ़ीका कारण 3 खर्ब 87 अर्ब रूपियाँको क्षति भएको प्रारम्भिक अनुमान। राष्ट्रसंघीय महासभामा भाग लिन प्रधानमन्त्री शाह अमेरिका जाने तयारी। र नेपाल भलिबल लीग आजदेखि सर्वाधिक पुरस्कार राशिदेखि विदेशी खेलाड़ी मुख्य आकर्षण। अब सुनौ पूरा समाचार। भगवान श्रीकृष्णको पूजा आराधना गरी आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदैछ। भदौ कृष्ण अष्टमीको मध्यरातमा भगवान श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास अनुसार आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ। यस अवसरमा देशभरका कृष्ण मन्दिरमा पूजा आजा भजन कीर्तन तथा प्रवचन आयोजना गरिन्छ। भगवान विष्णुको 8 अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले अन्याय र अत्याचार विरूद्ध सत्य तथा सत्कर्मको पक्षमा मानव समुदायलाई प्रेरित गर्नुभएको धार्मिक ग्रन्थमा उल्लेख छ। जन्माष्टमीका अवसरमा पाटनको मंगल बजारमा रहेको प्रसिद्ध कृष्ण मन्दिरमा विशेष मेला लागेको छ। यसैबीच सुदूरपश्चिमको मुख्य गौरा पर्व आज 8 वाली अर्थात अष्टमीको दिन मुख्य रूपमा मनाइँदैछ। भदौ शुक्ल पञ्चमीदेखि शुरू भएको गौरा पर्वको मुख्य दिन आज व्रत बसेर गौरा खलामा शिव र पार्वतीको पूजा आजा गर्ने चलन छ। दार्चुला, बैतडी, रलदुरा लगायतका पहाड़ी जिल्लामा गौरा देवीको पूजा आजा गरी जात्रा निकालिन्छ भने कैलाली र कञ्चनपुरमा बसोबास गर्ने पहाड़ी समुदायले पनि विभिन्न ठाउँमा पर्व मनाउने गर्छन्। गौरा पर्वको मुख्य आकर्षण देउडा रहेको छ। देउडामा धार्मिक तथा पौराणिक गाथाका साथै सामाजिक विकृति र समसामयिक विषयमा व्यङ्ग्य गर्ने चलन छ। देउडा मार्फत सुख दुःख साटासाट गर्नुका साथै सामाजिक सद्भाव कायम गर्ने परम्परा रहिआएको छ। काठमाडौँ त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङभित्र फँसेका व्यक्तिहरूसँग उद्धार टोलीको दोहोरो संवाद भएको छ। राष्ट्रपा सांसद एवं इन्जिनियर श्रीराम नेउपानेले आयोजनाको सुरुङभित्रको आटा आवाज आएको जानकारी दिनुभएको छ। शुरूदेखि नै उद्धारमा खटिएका नेउपानेले भित्रबाट आवाज आएपछि सुरुङभित्र छिरेर सेना र सशस्त्र प्रहरीले उद्धार कार्यलाई तीव्रता दिएको बताउनु भएको छ। सामाजिक सञ्जालमा उहाँले लेख्नु भएको छ, भित्रबाट मानिसको आवाज आएको जानकारी उद्धाररत सेनाबाट प्राप्त भएको छ। नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली सुरुङभित्र प्रवेश गरी उद्धार कार्यतिर तीव्रता दिएको छ। सुरुङभित्रबाट मानिस बोलेको आवाज सुनिएको जानकारी प्राप्त हुनु आशाजनक संकेत हो। भित्रबाट एक भन्दा बढ़ी व्यक्तिको आवाज सुनिएको पुष्टि भएको पनि उहाँको भनाइ छ। उद्धार टोलीले नातिनुहोस्, हामी उद्धार गर्दैछौ भनेपछि भित्रबाट हुन्छ भन्ने प्रतिक्रिया प्राप्त भएको नेउपानेले उल्लेख गर्नुभएको छ। सरकारले रसुवाको भोटेकोशी बाढ़ीका कारण झण्डै 4 खर्बको क्षति भएको अनुमान गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो आयोजना गरेको नियमित ब्रिफिङमा प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले प्रारम्भिक अनुमान अनुसार 3 खर्ब 87 अर्ब 54 करोड़को क्षति भएको जानकारी दिनुभयो। विस्तृत विवरण आउन बाँकी रहेको पनि उहाँको भनाइ छ। साथै 4 महिनामा विभिन्न क्षेत्रको प्रारम्भिक पुनर्स्थापनाका लागि 7 अर्ब 95 करोड़ रूपियाँ आवश्यक भएको प्रारम्भिक अनुमान रहेको उहाँले बताउनुभयो। प्रारम्भिक क्षेत्रमा भवन, बस्ती, संचार, स्वास्थ्य, पोषण, शिक्षा, कृषि तथा पशु र ऊर्जा लगायतको क्षेत्रमा पुनर्स्थापनाको लागि 16 करोड़ खर्च हुने अनुमान गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्र संघको

भन्दै उद्योगीले 105 रुपियाँ 38 पैसा बढाएका हुन्। अब काठमाडौँ उपत्यकामा ग्यासको भाव प्रति सिलिन्डर 2165 रुपियाँ 38 पैसा पुगेको छ। काठमाडौँ उपत्यकामा रहेको ग्यास उद्योग तराई क्षेत्रका ग्यास उद्योगमा रिफिल गरी आउनुपर्ने बाध्य भएकाले ढुवानी भाडा थप्नु परेको नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ। आयल निगमसँगको सहमति अनुसार ग्यासको भाव बढाइएको उद्योगीको दावी छ। संघले विपदका कारण उत्पन्न असहज परिस्थितिमा ग्यास उद्योगी तथा विक्रेताहरूलाई नयाँ सिलिण्डरको बजारीकरण नगरी आपूर्ति व्यवस्थालाई सहज बनाउन पनि भनेको छ। खेलकुदको समाचार। पुरूष भलिबलको मऊ प्रतिष्ठित फ्रेन्चाइज प्रतियोगिता नेपाल भलिबल लीगको पहिलो संस्करण आजदेखि काठमाडौँमा शुरू हुनेछ। नेपाली भलिबललाई व्यावसायिक र फ्रेन्चाइज मोडलमा अघि बढाउने लक्ष्यसहित आयोजना हुन लागेको एनबीएलको पहिलो संस्करणमा 6 टोली सभा प्रतिस्पर्धा गर्दैछन्। केडिया ग्रुपको आयोजनामा हुने लीगको उद्घाटन खेलमा आज सगरमाथा सम्प्लायर्स र मधेस वरियर्स आमने सामने हुँदैछन्। त्रिपुरेश्वर स्थित दशरथ रङशालाको कपाल हलमा हुने खेल अपरान्ह 4 बजे शुरू हुनेछ। पहिलो दिनको दोस्रो खेलमा अन्नपूर्ण स्पाइकर्स किङ्स र कर्णाली शिवराज बीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल साँझ 7 बजे शुरू हुनेछ। लीगको दोस्रो पहिलो तिनको टिकट बिक्रीबाट संकलित सम्पूर्ण रकम बाढ़ी पीड़ितको सहयोगका लागि प्रधानमन्त्री भैविक प्रकोप उद्धार कोषमा सम्मा गरिने आयोजकले सकिने घोषणा गरेको छ। एनबीएलमा सहभागी 6 टोलीले सिंगल राउण्ड रोबिन प्रणालीमा आएका अर्का विरूद्ध प्रतिस्पर्धा गर्नेछन्। लीग चरणको समाप्तिपछि शीर्ष स्थानमा रहने टोलीले सिधै फाइनलमा स्थान बनाउनेछन् भने दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्ले अफ खेल्नेछन्। एनबीएलको पहिलो संस्करणमा सगरमाथा स्पायर्स, मधेस अरियर्स, काठमाडौँ रेडर्स, अन्नपूर्ण स्पाइकर किङ्स, कर्णाली एसबीज र खप्तड फल्कन्स सुदूरपश्चिमको प्रतिस्पर्धा गर्नेछन्। यिनै खबरसँगै हामी बिहान 9 बजेको खबर सङ्गालको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। आज श्रीकृष्ण जन्माष्टमी पर्व। देशभरका श्रीकृष्ण मन्दिरहरूमा भक्तजनहरूको घुइचो। गौरा पर्वको मुख्य दिन पनि आजै। त्रिशुली 3-1 सुरुङभित्र फसेकाहरूको लायसँग टोलीको सम्वाद भएको संसद नेपालीको भनाए। बाढ़ीका कारण 3 खर्ब 87 अर्ब रूपियाँको क्षति भएको प्रारम्भिक अनुमान। राष्ट्र संघीय महासभामा भाग लिन प्रधानमन्त्री शाह अमेरिका जाने तयारी। नेपाल भलिबल लीग आजदेखि सर्वाधिक राशिदेखि विदेशी खेलाड़ी मुख्य आकर्षक। रेडियो सफलताले तयार पारेको बिहान 9 बजेको खबर सङ्गालको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगइन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेसन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुन्छ। हाम्रो संसार मेकिङ अहिले सर्वाधिक खबर सङ्गाल आउँछ। हामी छौँ सफलताको पाइलामा। के गरेर तपाईँ सुन्न सक्नुहुन्छ कार्यक्रम लोक सौतारी रेडियो सफलता सुन्दै गर्नुहोला।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्जलाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 0164559966, 0164529066
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्ज।
4: रेडियो सफलता 103.4 मेगाहर्ज।
5: सुन्न मन लाग्यो,
6: आयो है मासु, ताजा ताजा मासु।

0: हुन्छ हो मडेली भरि पनि हुन्छ।
1: हजुर सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट सप पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर सम्पर्क नम्बर 9852067793 97659650 दोस्तीटु मिट सप।

0: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग
1: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू डिनर म्याट टेबल म्याट रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौं
0: नेपालीपन नेपाली मन आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म
1: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ
0: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम
1: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ
0: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल सम्पर्क नम्बर 9856275909
2: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
3: होइन के भन्छ यो रेडियाले तेल लगाता काम छ
2: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस् दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस् दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस् सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै फोन नम्बर 061574225 9856140 9856060127 र 9808214040 सम्झनुहोस् है सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एकमात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड
4: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
5: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस
4: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आइपिटिभी डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल अरूभन्दा फरक सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
6: कन्ट्याक्ट 0615530050 0615589848
4: फर मोर डिटेल्स विजिट www.websurfer.com.np

तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 0557 मुसरा 7 चिकन बिरयानी हजुरकै सहरको।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यदि तपाईं वैदेशिक रोजगारीमा जानी मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061553071, 9867861234, 9705077123, व्हाट्सएप नम्बर 9811771123।
2: होइन ए बुढा, बिहान बिहान काहीँ नलाकाउ।
3: मेरी आमै नि घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल ढोका अर्डर गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन?
2: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
4: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
5: साथै समीक्षाको रूपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 061541994, 541495। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा। फोन नम्बर 061525904। अल्मुनियम मेटल उद्योग पर्सियङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउ।
7: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
8: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा। हो, त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
7: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
8: सम्पर्क नव विद्या सदन स्टेसनरी पोखरा 5 0 किलोमिटर। प्रोप्राइटर मिनराज खड्का। फोन नम्बर 061535651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
9: हेलो,
10: हजुर सही, कस्तो छ हजुरलाई?
11: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएरै पठाऊ है।
9: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर रुरल ट्रेनिङ बारे सुन्छु नि।
11: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
12: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउसकिपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
13: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
12: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
14: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
13: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटीभिजीद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
12: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, सुन्दरमार्ग, चुक्लाढुङ्गा, UFO र C कम्प्लेक्सको बिचमा।
13: फोन नम्बर 061557915।

0: हेलो
1: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ। यी सम्पूर्ण सामान किन्न कता जाने होला?
2: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुपथ मूल्यमा पाइन्छ नि।
3: सम्पर्क पीएसटी ट्रेडर्स, पोखरा 7 मासबार, श्रीकृष्ण मावीदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860390362, 9560334. खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ। नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस्, कक्षा 12 को एग्जाम दिएर बसेकाहरूका लागि विशेष जापानीज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस बिल्डिङको दोस्रो तला। फोन नम्बर 061-571-430, 98-560-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो।
2: हामी छोरी मान्छेको त भाग्य नै खोटो हुने रहेछ सर।
3: भाग्य खोटो लिएर कोही पनि जन्मेको हुँदैन गर्छ, भाग्य त आफै नै बनाउनु पर्छ।
2: कसरी सर, मैले त मेरो भाग्य बढाउनै सकिनँ।

0: स्टडी एब्रोड जुनसुके विषय में उच्च शिक्षा का लागि अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिम का साथ प्रदान गरिन्छ।
1: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ
2: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बहुदिन जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
2: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98-52-21-50 98-251-27-014
4: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाच्छु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28-104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
5: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
6: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
5: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
6: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
5: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061-520-179

0: हेलो
1: रिंका,
0: हजुर सन्चै कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन्न त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बारटेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउसकिपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लढुङ्गा UFO र श्री कम्प्लेक्सको बिचमा।
5: फोन नम्बर 061-587-915।
6: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
7: त्यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
6: अनि कहाँ छ छोरा यो पसल?
7: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
6: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
7: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
6: पोखरा 2 बिन्दावासिनी बस पार्क,
7: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
6: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
7: मोबाइल नम्बर 98460-59581,
6: 98161-15475।
8: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 0557 मुसरा 7 चिकन बिरयानी हजुरकै सहर।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 55 07 मन्सरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यत्रो घर बनाइयो तर घरको सुन्दरताको लागि राम्रो फुलहरू पनि पाउनै गाह्रो होइन ए हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोच्दा सोच्दा हैरानै भइसके।
2: के चिन्ता लिन्छ? यस्तो सानो कुरामा नि 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
0: जापानिज दुबो एभरग्रिन प्लान्ट गार्डन डिजाइन सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
3: साथै शुभ विवाह शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला गुच्छा बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स पोखरा 5 0 किलोमिटर मोबाइल नम्बर 98560 23461 98266 0698।

0: हेर न साङ्लो बोरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: स्यालरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9867597447 9857325575।
3: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
4: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरा पाटनमा पाइन्छ।
3: हजुर हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
4: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860410081।
5: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
6: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
5: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
7: कन्ट्याक्ट 0615530050 0615589848।
5: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
4: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061553071, 9807081234, 9750577123, व्हाट्सएप नम्बर 9811771।
8: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
9: होइन के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा विद्युतीय राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
8: ए हो र, ल त्यसो भए म ढुक्क भएन।
10: हजुर हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एक हार लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
8: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोर 0 किलोमिटर 5 पोखरा प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी मोबाइल नम्बर 98460 54635 98464 43853

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
1: होइन के भन्छ यो रेडियाले तेल लगाता गान्छ
0: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रमसम्म 2071 देखि हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै फोन नम्बर 061574225 98560140 98560127 र 98038140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्पेडुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन्छ आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर संपर्क 98 11 65 62 983 98 5 60 52 855 समझनुहोस् है बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार
1: मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
2: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
1: अनि कहाँ छ छोरा यो पसल
2: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि
3: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
2: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स माने जाउ
1: पोखरा दुई बिन्दवासिनी बस पार्क
2: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
1: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
2: मोबाइल नम्बर 98 4 60 59 5 81
1: 98 1 65 15 475
4: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग
5: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू डिनर म्याट टेबल म्याट रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं
4: नेपालीपन नेपाली मन आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म
5: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ
4: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बालबालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम
5: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौं
4: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल सम्पर्क नम्बर 98 5 60 27 5 99
6: सफलता स्टूडियो टाइम
1: इट्स टू वेल नून

0: नमस्ते, म पप गायिका माया फुन। तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ट्ज।
1: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
2: सुन्न मन लाग्यो।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161530904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462289।
2: हेलो
3: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुपथ मूल्यमा पाइन्छ नि।
5: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860390362, 9560434। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
6: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
7: वेस्ट सल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
6: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू को लागि वेब सर्फर नेपाल, अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय, नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
8: कन्ट्याक्ट 0615553050, 0615589848।
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460662642 98460410081।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद। मोबाइल नम्बर 98171487488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ स्वस्थ नागरिक बनौ।
1: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मुन्सरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने
2: होइन के भन्छन् यी बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोरमा गई त भइहाल्यो नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रत बन्ध विवाह 84 सप्ताह एक हा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 9846054635, 9864043853।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि,
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, फङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 9856222151, 9850505251। यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-55-071, 9867-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 9801-77-123।
2: होइन ए बुढा, बिहान बिहान काई नलाकाउ।
3: ए यामो नि, घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल, झोका अर्जन गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन?
2: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
4: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
5: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी हब सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 061-541-984, 541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061-525-904। स्टिल एल्युमिनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9802517014
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 0161547437 मोबाइल नम्बर 9856028744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: हामी सुरक्षित छौ उनीहरू संकटमा छन् जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ
6: सफा कपडा संकलनमा हातेमालो गरौ पुरानो तथा सफा कपडाहरू सहयोग गरौ
5: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ
6: कपडामा केवल

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो बारिस

0: अनलाइन अर्डरका लागि सम्पर्क 97050508 97050557 मलसरा तात चिकन बिरानी पोखरा 8 जालपा रोड।
1: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग
2: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू डिनर म्याट टेबल म्याट रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ। बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौं।
1: नेपालीपन नेपाली मन आफ्नै देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म।
2: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
1: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
2: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
1: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98560275900।
3: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
4: मेसलफर ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
3: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस। देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर। घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
5: कन्ट्याक्ट 0615530050 0615589848।
3: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: होइन अनुजी, हिजो आज हजुर साह्रै चिन्तित देखिनुहुन्छ नि।
1: हेर्नुहोस् न हेम सर, मेरो छोरा अनमोल जति बेला पनि मोबाइलमा मात्र झुन्डिराख्छ, न त उसलाई खानाको पिर्छ न त पढ्न गई, भविष्यमा के गरी खाला भनेर त्यही चिन्ताले सताइरहेछ मलाई त।
0: हेर्नुहोस् अनुजी, यस्तो कुरामा चिन्ता गरेर हुँदैन, मेरो छोरीको पनि पहिले त्यस्तै बानी थियो। मैले मेरो छोरीको लागि समय निकालेर उनलाई मनपर्ने खेलकुद नृत्यतिर शरीर बनाएको कारणले एकाएक परिवर्तन भयो नि। हजुरले पनि हजुरको छोरालाई समय निकाल्नुहोस्, उनलाई मनपर्ने खेलतिर नृत्यतिर हरेक नयाँ नयाँ ठाउँतिर घुमाउने क्रियाकलापतिर शरीर गराउनु भयो भने हजुरको छोराको बानीमा पनि परिवर्तन आउन सक्छ।
2: सार्वजनिक हितका लागि रेडियो सफलता 103.4 MHz।
3: Psycho।

0: हेर्नु साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807159747 9557325575।
3: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 0615707636 9856320325 9806535480। साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साथफेरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462899।
2: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
3: होइन के भन्छ यो रेडियाले
2: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै, फोन नम्बर 0165742525, 98560140, 98560-60127 र 98038-21440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: तँ के रेट्रो लगाए कि
1: अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
0: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
0: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852210050 9821270014
3: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
3: अनि कहाँ छ छोरा यो पसल
4: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि
5: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
3: पोखरा दुई बिन्दवासिनी बस पार्क
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
3: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
4: मोबाइल नम्बर 9846059581
3: 9166715475
6: लभ युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर

0: कुखुरा तथा पशुपालक किसान का लागि खुशीको खबर। नया तथा पुराना कुखुरा पालक किसान को लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
1: कुकुरको भ्याक्सिनेसन,
0: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर, फोन नम्बर 0165447734, मोबाइल नम्बर 98560287744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171487488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
1: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
4: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौ। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ। बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौ र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौ।
1: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
4: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौ। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
1: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
4: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 सम्म पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
1: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98560275900।

0: सफलता
1: मेरो सफलता
2: हाम्रो सफलता
3: हामी सबैको सफलता
2: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुम्दिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860 41081। तपाईँको भोक लाग्दाको साथी मनसरताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरताज चिकन।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
2: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा। हो त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
1: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
2: सम्पर्क नवविद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165356551। सम्झनुहोस् है, नवविद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
3: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाच्छिउँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि धुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्?
3: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोश गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
3: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 0165745668, मोबाइल नम्बर 98560028104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9802517014
3: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर

0: तामा पितल स्टील कांच प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णुदत्त मिश्र संपर्क 9856012046 9852510504 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061520179।

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061-55-071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123। सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
1: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4-व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98-5-60-11-09, 98-28-84-20-20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स। स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस्, कक्षा 12 को इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस बिल्डिङको 2 तला। फोन नम्बर 061-571-430, 98-560-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98052150

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-535-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-89-99।
2: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन।

0: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
1: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
0: अनि कहाँ छ छोरा यो पसल?
1: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
0: पोखरा दुई बिन्दावासिनी बस पार्क,
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
0: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
1: मोबाइल नम्बर 9846059581,
0: 9161615475।
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 0165531071, 9807081234, 9705077123। व्हाट्सएप नम्बर 9801177123।
4: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
5: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 मा 1 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 मा 2 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
4: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू को लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
6: कन्ट्याक्ट 0615530508, 0615589848।
4: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लाग्यो।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाउ भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय ज कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860 41081। मठ मन्दिर
0: गुरुकुल
1: चैत्य गुम्बा
0: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
0: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: घर बनाइयो तर घरको सुन्दरताको लागि राम्रो फुलहरू पनि पाउनै गाह्रो होइन ए हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोच्दा सोच्दा हैरानै भइसके।
3: के चिन्ता लिन्छ हौ, यस्तो सानो कुरामा नि? 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
4: जापानिज डुबो एभरग्रिन प्लान्ट गार्डन डिजाइन सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
0: साथै शुभ विवाह शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला गुच्छा बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स पोखरा 5 0 किलोमिटर। मोबाइल नम्बर 9856023461 9826060908।
5: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966 061-455-966 र मोबाइल नम्बर 9846060851।

0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 0165707636 9850320325 9806535480 साथै आयल्स र पीटी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग
2: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू डिनर म्याट टेबल म्याट रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौ र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौ र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौ।
1: नेपालीपन नेपाली मन आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म
2: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौ बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
1: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बालबालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम
2: नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
1: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल सम्पर्क नम्बर 9856275900
3: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
4: होइन के भन्छ यो रेडियोले त्यही लगातार गान्छ।
3: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै फोन नम्बर 0165742525 9856140 9856060127 र 9808241440 सम्झनुहोस् है सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एकमात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि,
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी जीरो किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी जीरो किलोमिटर पोखरा, साङ्ग्रेला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 9856722151, 9845505251।
2: हेलो,
3: हजुर सन्चै, कस्तो छ हजुरलाई?
4: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
2: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
4: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
5: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
6: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
5: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
7: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
6: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
5: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लाढुङ्गा UFO र ट्री कम्प्लेक्स को बीचमा।
6: फोन नम्बर 061-57-9015।
1: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड। यदि तपाईं वैदेशिक रोजगारीमा जानी मनसाए बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061553071, 9807681234, 9705077123, व्हाट्सएप नम्बर 9801177123।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802120 9821 2714
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 0165447337 मोबाइल नम्बर 9856028744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
3: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि धुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
5: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ
3: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
5: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 0165747668 मोबाइल नम्बर 9856028104
3: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
6: होइन ए बुढा बिहान बिहान कहीँ नलाकाऊ
7: मेरी आमै नि घर बनाउन लाएको कुरा त तपाईँ पनि थाहा छ नि त्यही भएर घरको लागि काठको झाल ढोका अर्डर गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन
6: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झाल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियौ त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
8: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
9: साथै समीक्षाको रूपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ
10: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 0165419584 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा फोन नम्बर 0165259004 स्टिल आल्मुनियम मेटल उद्योग पर्सेंग 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिऊ

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-89-99।
2: घर बनायो तर घरको सुन्दरताको लागि राम्रो फुलहरू पनि पाउनै गाह्रो होइन ए हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोच्दा सोच्दा हैरानै भइसके।
3: के चिन्ता नि छौ, यस्तो सानो कुरामा नि? 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
4: जापानिज दुबो, एभरग्रिन प्लान्ट, गार्डन डिजाइन, सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
0: साथै शुभ विवाह, शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेशन तथा माला, गुच्छा, बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स, पोखरा 5-0 किलोमिटर, मोबाइल नम्बर 98-560-23-461, 98-266-0698।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुन्सरा ताज चिकन बिरयानी हजुरकै सहर पोखरा।

अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 55 07 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड

0: वा क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विष्णु पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460 66 642 98460 41 081।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-89-99।

0: विगत को 20 वर्ष देखि हजुरको सेवामा समर्पित
1: वेस्ट सर्फ ल्याए आयो नया जम्बो कम्बो अफर अब मात्र 12,000 मा एक वर्षको टीवी प्लस इन्टरनेट सर्भिस 19,500 मा दुई वर्षको टीवी प्लस इन्टरनेट सर्भिस
0: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टीवी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आईपीटीभी डिजिटल टीभी कर्पोरेट इन्टरनेट इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल अरू भन्दा फरक सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
2: कन्ट्याक्ट 0615530 0615589848
0: फर मोर डिटेल्स विजिट www.websurfer.com.np

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारीपाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0615536651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
5: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाइ 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ, अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
6: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
5: फोक्सोको क्षय रोगीले खोक्दा, हाछ्यु गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्कि हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
6: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
5: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
7: क्षयरोगबाट बच्न बच्चा जन्मिना साथ बीसीजी खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
8: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
9: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
10: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौ। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौ र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौ।
9: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
10: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
9: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
10: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 सम्म पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
9: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 9556 27 500।

0: हेलो
1: हजुर, सन्चै कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बार टेन्डर, सुस्ती मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउसकिपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: सारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटिभिटीद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, सुन्दरमार्ग, चुक्लाढुङ्गा, UFO र श्री कम्प्लेक्सको बीचमा।
6: फोन नम्बर 061-587-915।
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा।

अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055055007 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुन्सरा तात चिकन बिरानी पोखरा 8 जालपा रोड।
1: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061-55-071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123।
2: हामी सुरक्षित छौँ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
3: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
2: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
3: कपडामा केवल कपडा मात्र होइन।

0: तपाईको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
0: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9856011 86, 9846035111। सम्पर्क नम्बर फेरि एकपटक 9846035111।
2: सूचना, शिक्षा र मनोरञ्जन, अब रेडियो सफलता 103.4 मेगाहर्ज सँगै सफलताखबर.com मा पनि www.sofaltakhabar.com। साथमा रेडियो सफलताको फेसबुक पेज रेडियो सफलता 103.4 मेगाहर्ज पोखरा र रेडियो सफलताको युट्युब च्यानल रेडियो सफलता टिभी पनि सब्स्क्राइब गरी हामी सँगै रहनुहोला।
3: घर बनाउन लागेको कुरा त तँलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको झ्याल झोका अझल गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
4: हो बुढा? हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियौ, त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
5: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
6: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 061541994, 541495। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा, फोन नम्बर 061525904। स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट छ, पोखरा आठ रत्नचोक, प्रोप्राइटर शिव कुँवर। सम्पर्क नम्बर 98052 67 93, 97 56 50 960। दोस्तीटु मिट छ। कुखुरा तथा पशुपालक किसानका लागि खुशीको खबर, नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू,
2: कुकुरको भ्याक्सिनेसन,
1: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर, फोन नम्बर 01165447 37, मोबाइल नम्बर 98560 28744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
3: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
3: अनि कहाँ छ छोरा यो पसल?
4: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
5: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ, एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
4: पुर्खौली काम, हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
3: पोखरा 2 बिन्दावासिनी बस पार्क,
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
3: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण,
4: मोबाइल नम्बर 98460 59 581,
3: 98165 15 475।

0: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डीक्राफ्ट उद्योग
1: रेनबो ह्यान्डीक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू डिनर म्याट टेबल म्याट रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं
0: नेपालीपन नेपाली मन आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म
1: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ
0: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम
1: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौं
0: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल सम्पर्क नम्बर 9856275909 अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
2: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्था हाच्छ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
0: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
2: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 9856028104
2: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साथफेरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462689।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: तामा, पितल, स्टील, कांच, प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9856012046 9852010504 साथ ही कुखुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ। अब गुणस्तरीय फर्निसिंग सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिंग सेन्टर पोखरा 7 मासबारमा
1: विभिन्न साइजका दराज पलङ डाइनिङ टेबल सोफा टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिंग सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै सञ्चालक गुरुप्रसाद बराल मोबाइल नम्बर 9840202127।
0: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
4: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061520179।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9864066642 9860410081। स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक। फोन नम्बर 0615707636 9850320325 9806535480। साथै आयल्स र पीटी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
2: आयो है मासु, ताजा ताजा मासु दोस्त।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट स्टप पोखरा रत्नचोक प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67 93 97 50 59 60 दोस्तीटु मिट स्टप।
2: हेलो
3: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
1: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल। मोबाइल नम्बर 98 60 39 63 2 98 50 60 34 32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
5: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz। तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966 061-455-966 र मोबाइल नम्बर 98460-00851। बेरोजगारलाई

मा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225, 98560140, 98560127 र 98038140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था, दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: ओहो भाउजू ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
1: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौं। सम्पर्कको लागि 9855335394।
3: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखराक महानगरपालिका 32, गगन गौडा।
4: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
5: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
4: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
6: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

0: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछिउ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दोल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्?
0: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोश गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
1: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061574668, मोबाइल नम्बर 9856028104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
2: घर बनाइयो तर घरको सुन्दरताको लागि राम्रो फुलहरू पनि पाउनै गाह्रो होइन ए हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोच्दा सोच्दा हैराने भइसके।
3: के चिन्ता लिन्छौ? यस्तो सानो कुरामा नि 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
1: जापानिज दुबो, एभरग्रिन प्लान्ट, गार्डन डिजाइन, सिजनल फलफुल तथा फुलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
4: साथै शुभ विवाह, शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला, गुच्छा, बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स, पोखरा 5 0 किलोमिटर, मोबाइल नम्बर 9856023461, 9826608।

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 0161553071, 9807081234, 9705077123, व्हाट्सएप नम्बर 9811771।
1: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो हेन्डीक्राफ्ट उद्योग।
2: रेनबो हेन्डीक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
1: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म।
2: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
1: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
2: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 सम्म पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
1: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 9560275900।
3: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
4: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
3: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
4: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
3: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 0165201179।

0: नमस्कार भाई, बस्नुहोस् न।
1: हजुरको छिमेकीले शहरमा नयाँ घर बनाए छन्, पुरानो घर मैले किनेको छु, हजुरले मलाई आफ्नै मान्छे सम्झिनु होला है।
0: ए ल ल, भइहाल्छ नि, हेर्दा राम्रै मान्छे हुनुहुन्छ जस्तो लाग्छ, चिन्ता नलिनुहोस्, म छु नि तपाईँको लागि।

0: हेर्नु न साङ्लो बरु बहिनीको विवाह टिको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने, बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे।
2: बेला तँलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9860285575 9860715947 9857325575।
3: के हेरेर टोलाए कि? अहो कति राम्रो गहना लगाए कि, फेरि राखु जस्तो कता बनाएछ?
4: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुन चाँदी दोकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुन चाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
3: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुन चाँदी दोकान जान्छु नि।
0: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
4: सम्पर्क दीप सुन चाँदी दोकान गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9802521050 9821727014।
5: आयो है मासु, ताजा ताजा मासु, दोस्ती टू मिट सपमा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट त पोखरा रत्नचोक प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67 93 97 650 59 60। दोस्ती टू मिट स।
2: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
3: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
2: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
3: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
2: विपदमा परेकालाई सम्मान पूर्वक साथ दिऊ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
3: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
2: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560 011 86, 98460 35 111। सम्पर्क नम्बर फेरि एकपटक 98460 35 111। अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्?
2: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बिहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
1: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
2: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061 574 668, मोबाइल नम्बर 98560 28 104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: भाइको विवाह पनि हिजोभन्दा आज झन् नजिकै छ। दुबोको माला कहाँबाट ल्याउने हो? गाडी सजावट गर्नुपर्ने होला र सजावट फुलहरू पनि कहाँबाट ल्याउने हो? लौन कसैलाई नर्सरी थाहा छ भने फोन गरिहाल त।
1: दाई पनि कति आचिलो भएको, सिद्धार्थ चोक 8 पोखरामा गोल्डेन नर्सरी छँदैछ नि। हो, त्यही गएपछि दुबोको माला, गाडी सजावट, विभिन्न सजावटका फूलहरू, बुके, गुच्छा, फलफूल तथा धार्मिक बिरुवाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
2: हाम्रा सेवाहरू सिजनल तथा प्यारिनल बिरुवाहरू, इन्डोर तथा आउटडोर प्लान्टहरू, फलफूल तथा धार्मिक बिरुवाहरू, बुके, गुच्छा, दुबोको माला, गाडी सजावट तथा विवाह, व्रतबन्धमा सजावट फूलहरू, विदेशी कुखुरा, विदेशी परिवार, रंगीन माछा पनि पाइन्छ। हामी कहाँ ठूला साइजका पामका बोटहरू पाइनुका साथै इन्डोर आउटडोर र ठूला ठूला प्लान्टहरू सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्कका लागि गोल्डेन नर्सरी, सिद्धार्थ सुक 8 पोखरा, प्रोपाइटर दया कुमार द्वार, मोबाइल 98560 32717 र 98460 55079।
3: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर, आउनुहोस्। कक्षा 12 इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी

विदामा जान चाहनुहुन्छ भने पाँच वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको दोस्रो तला, फोन नम्बर 061-571-430, 98-560-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4।

तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055055007 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: सूचना शिक्षा र मनोरञ्जन अब रेडियो सफलता 103.4 मेगाहर्ज सँगै सफलताखबर.com मा पनि www.sofaltakhabar.com साथमा रेडियो सफलताको फेसबुक पेज रेडियो सफलता 103.4 मेगाहर्ज पोखरा र रेडियो सफलताको युट्युब च्यानल रेडियो सफलता टिभी पनि सब्स्क्राइब गरी हामी सँगै रहनु होला।

कुफत परेको भन्ने ज्वरो बिग्रेको हो नानी अचल त चाइपाई भन्छन् के भन्छन्।

0: के भन्नु रहेछ नि, के हो खासमा त्यो?
1: त्यो भनेको पेट दुख्ने सुम्म हुने, खाना मिठो नहुने हुन्थ्यो, अहिले ग्यास्ट्रिक भन्छन् त्यही, त्यसैलाई हो गानु गर्न भन्ने नानी।

0: बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिब्बे ढुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झन होस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर संपर्क 98116 62983 98555 55 समझनु सही बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार
1: ओहो भाउजू ग्यास त साह्रै गनाएछ रेगुलेटर बन्द छैन कि क्या हो फेरि झ्याल ढोका पनि सबै बन्द छन् झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू
2: त्यही त नानी ग्यास त प्राय यस्तै गनाइराख्छ रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन
1: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू यो त एकदमै संवेदनशील चिज पो हो त हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ अर्को कुरा नै भाउजू हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू
3: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ सम्पर्कको लागि 98555 35394
4: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड पोखरा महानगरपालिका 32 गगनगौडा
5: हेलो
6: हजुर सन्चै कस्तो छ हजुरलाई
7: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
5: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
7: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
8: बारिस्ता बार टेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
9: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
8: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
10: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
9: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराइ सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
8: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा यु एफ र थ्री कम्प्लेक्स को बीचमा
9: फोन नम्बर 061587915
11: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ सम्पर्क 061452966 061455966 र मोबाइल नम्बर 98460085 1
12: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
13: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस
12: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आइपिटिभी डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवा अरूभन्दा फरक सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
14: कन्ट्याक्ट 0615530508 0615589848
12: फर मोर डिटेल्स विजिट www.websurfer.com.np

0: मठ मंदिर
1: गुरुकुल
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: ओम जय जगदीश हरे।
3: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
4: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्सी राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
3: ए हो र, ल त्यसो भए म ढुक्क भएन।
5: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
3: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460 54635, 98464 43853।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: तपाईको दैनिक राशिफल रेडियो सफलता 103.4 मेगाहर्ट्जमा हरेक दिन बिहान 5:45 बजे सफलतामा राशिफल
3: प्रत्येक दिनको पञ्चाङ्ग राशिफल शुभ साइत शुभ लाभ अमृत बेला र राहुकाल समयको जानकारी म युवा ज्योतिषी हरिपन्तको साथमा।

0: नमस्कार, शुभ प्रभात। जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम सफलतामा राशिफल लिएर म ज्योतिषी हरिपन्त उपस्थित भइसकेको छु। कार्यक्रम शुरू गरौं आजको पञ्चाङ्गबाट।
1: आज मिति 2083 साल भाद्र महिनाको 20 गते शनिबार, ईस्वी सम्वत सेप्टेम्बर 5 तारिक सन् 2026, श्री साके 1948, नेपाल सम्वत 1146, रौद्र नामको सम्वत्सर। सूर्य पृथ्वीको दक्षिण गोलार्धमा छन्। वर्ष ऋतु चलिरहेको छ। चन्द्रमान अनुसार भाद्रपद कृष्ण पक्ष चलिरहेको छ। आज भाद्रपद कृष्ण पक्षको नवमी तिथि रातिमा 8:51 त्यसपछि दशमी तिथि लाग्नेछ। नक्षत्रमा मृगशिरा रातिमा 11:17 त्यसपछि अनुराधा नक्षत्र लाग्नेछ। विष्कुम्भाद योगमा बरियान 20:29 त्यसपछि सिद्धि योग लाग्नेछ। कर्णमा तैतिला अहोरात्र रहनेछ। आनन्दादि योगमा आज वज्र योग रहनेछ। सूर्य सिंह राशिमा, चन्द्रमा वृष राशिमै रहनेछन्। आजको दिनमा 31:25 अर्थात 12:36 रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्रबिन्दुमा रही बिहानमा 5:45 एम मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठिक 6:19 हुनेछ। यसै गरी चन्द्रमा उदाउने समय रातिमा 12:00 रहेको छ भने चन्द्रमा अस्ताउने समय भोलि दिनमा 1:53 रहेको छ।